वर्ष एलजी का घर आयासी सामान पाउनुहोस् 41% नगद छुट र पक्का उपहार साथै 0% तुरन्त ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
2: सहकारी संकट समाधानका लागि सरकारले पहिलो पटक ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने रणनीति अपनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण नतिर्ने ऋणीहरूलाई कानूनी कार्यवाहीको चेतावनी दिँदै ऋणको विवरण सार्वजनिक गरेको छ।
3: 480 मेगावटको फुकोट कर्णाली जलविद्युत आयोजनाबाट नेपाललाई निशुल्क प्राप्त हुने बिजुलीको अनुपात बढ़ाउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। मे 2023मा सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी र भारतीय सरकारी स्वामित्वको नेशनल हाइड्रो इलेक्ट्रोनिक पावर कर्पोरेशन बीच समझदारी भएको थियो। उक्त धाराको उपधारा 5.1 अनुसार व्यावसायिक रूपमा बिजुली उत्पादन शुरू गरेपछि नेपाललाई 21.9% बिजुली निशुल्क दिनुपर्नेछ।
2: दक्षिण एशिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एशिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाण्डुमा शुरू भएको छ। इन्ट्रोडक्शन ट्रेड सोज नेपाल प्रालिद्वारा आयोजना तथा व्यवस्थापन गरिने यो मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रमोशन ब्यूरो ईपीबी को सहकार्यमा सञ्चालन भइरहेको छ।
3: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलेको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लेखित संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको हो।
2: विराटनगर व्याप परीक्षणमा कड़ा प्रावधानका कारण मेची नाकाबाट नेपाल एसियाको भारत निकासी 5 दिनदेखि ठप्प भएको छ। नेपालमा उत्पादित 90% चियाको बजार भारत हो। भारतले नेपाल लगायतका देशबाट आयात हुने चियामा मे 1 देखि लागू हुने गरी परीक्षणमा कड़ा नियम लागू गरेपछि अहिले भारतमा चिया निर्यात घटेको छ।
3: सुनचाँदीको कारोबारमा 90% गिरावट आएको छ। बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ। निरन्तर मूल्य बढ़दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
2: अब शेयर बजार बिहिबार नेप्सेमा 2.93 अर्ब रूपियाँ भन्दा बढ़ीको धितो पत्र कारोबार भएको छ। यो रकम बराबरको 66,84,000 भन्दा बढ़ी किता धितो पत्र बिहिबार कारोबार भएको हो। पछिल्लो समय घट्दो क्रममा रहेको कारोबार रकम बिहिबार भने 3 अर्ब मुनि खुम्चिएको छ।

0: हजारमा त्यसो वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: त्यसो खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। भारत र पाकिस्तान बीच भीषण सैन्य तनावको एक वर्ष पूरा भएको छ। यो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचना विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताएका छन्। उनले भारत आफ्नो सुरक्षा सम्बन्धी नीतिमा पहिले जस्तै अडिग रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणको दोषीलाई जवाफ दिइएको दावी गर्दै भारतीय संचार माध्यम संस्था पीटीआईले खबर लेखेको छ।
4: अब खेल र खेलाड़ीका खबर। क्रिकेट विश्वकप लीग दुईको तयारीका क्रममा रहेको स्कटल्याण्डलाई नेपाल एले पहिलो अभ्यास खेलमा बिहिबार 45 रनले पराजित गरेको छ। अमेरिका सम्मिलित लीग दुईमा स्कटल्याण्डले मंगलबार नेपालसँग पहिलो खेलमा खेल्दैछ, तर नेपालको दोस्रो टोलीसँग पराजित भएपछि स्कटल्याण्डलाई सोच्न बाध्य बनाइदिएको छ।
3: अब कला र मनोरञ्जन। आजदेखि 3 नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शनमा आउने सिनेमाहरूमा चलचित्र एस थापाको निर्देशनमा रहेको लाली बजार, प्रकु पाण्डेको निर्देशनमा रहेको मालती मंगले र प्रेम सोनी सुनारको निर्देशनमा रहेको गुरूआमा रहेका छन्। यस्तै बलिउडको कृष्णा बरतम पार्ट 1 र हलिउडको मोटल कम्ब्याट पार्ट 2 पनि आजदेखि प्रदर्शनमा आएका छन्।
4: अब विचार विश्लेषणको पालो। राज्यको उत्तरदायित्व के, सुकुम्बासीको अधिकार के शीर्षकमा कान्तिपुर दैनिकमा जेनजी प्रवीण कुमार यादवको विचार छापिएको छ। वर्तमान सन्दर्भमा सरकार समक्ष केही मूलभूत कानूनी प्रश्न अनिवार्य उठेका छन्। के सुकुम्बासी बस्ती हटाउने अभियान संविधान, मानवाधिकार मापदण्ड तथा प्रशासनिक कानून अनुसार मानवाधिकार मैत्री थियो? प्रभावित नागरिकका लागि पर्याप्त पुनर्स्थापना र सुरक्षित आवासको व्यवस्था गरिएको थियो? यदि उचित पुनर्स्थापना बिनै विस्थापन गरिएको हो भने त्यसबाट उत्पन्न मानवीय क्षति र व्यवस्थित मृत्युको सम्भावित मृत्युको कानूनी तथा राज्यीय उत्तरदायित्व कसले वहन गर्ने? यी प्रश्नको पारदर्शी, निष्पक्ष र विधिसम्मत उत्तर बिना सुशासनको अवधारणा अधूरो रहन्छ।
3: यस्तै फैलिदो डिजिटल युग खुम्चिदो प्रेस शीर्षकमा नागरिक दैनिकमा नम्रता शर्मा लेख्नुहुन्छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रविधि तथा गलत सूचना प्रवाहका कारण पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ। महिला पत्रकारहरू एआईद्वारा सृजित अश्लील सामग्री, नक्कली तस्वीर तथा संगठित डिजिटल दुर्व्यवहारको शिकार बन्न थालेका छन्। प्रविधि विश्व प्रविधि र राजनीतिक रूपमा अघि बढ़दै जाँदा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमण केवल भौतिक क्षेत्रमा मात्रै सीमित छैन, अहिले डिजिटल क्षेत्रमा पनि यसको बढ़दो आक्रमण देखिन थालेको छ। मानवाधिकार र पारदर्शिता तथा लोकतन्त्रको संरक्षणका लागि प्रेस स्वतन्त्रताको रक्षा अत्यन्तै आवश्यक छ।
4: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189.

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: आज 2083 साल वैशाख 25 गते शुक्रबार मे 8 तारीक सन् 2026 नेपाल सम्बत 1146 ज्येष्ठ कृष्ण षष्ठी तिथि विश्व रेड क्रस दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: प्रधान न्यायाधीशमा डाक्टर सरोज कुमार शर्मा सिफारिश। राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति। प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई।
3: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर। वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना। नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा।
2: पुरूषहरूमा 50 पछि प्रोस्टेटको जोखिम बढ़दै। उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शुभयात्रा अभियान। कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव।
3: युद्ध विरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू। तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप। अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हन्टा भाइरसको संक्रमण पुष्टि।
2: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी। बागमती गोल्ड कपमा चितलाङ फाइनलमा। हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको शुरूमा प्रधान न्यायाधीश सिफारिशको प्रसंग।
3: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ। रोल क्रमको 4 नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो। प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोल क्रम तोड़िएको छ। वरिष्ठताको आधारमा न्यायाधीश शर्मा भन्दा अघि 3 जना हुनुहुन्थ्यो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल शर्मा भन्दा अघि हुनुहुन्थ्यो। संसदीय सुनाईको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीशमा नियुक्त हुनुहुनेछ। संवैधानिक परिषद सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 2 सदस्यका फरक मतका बीचमा शर्मा सिफारिश हुनुभएको बताउनुभयो। शर्माको सिफारिशमा अध्यक्ष दाहाल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता विश्व राज आन्देनबेले फरक मत राख्नु भएको छ। नियमित परम्परा र वरिष्ठता क्रम तोड़िएको 2 सदस्यले फरक मत राख्नु भएको हो। परिषद अध्यक्ष तथा प्रधान

कार्यक्रमको शुरूआतमा यो देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज बेग्नसम्म 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार कृष्ण पक्षको षष्ठी तिथि, तदनुसार ईस्वी सम्मत 2026 मे 8 तारीक। अब तपाईँको आजको राशिफल।

पहिलो राशि रहेको छ मेष राशि। प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिने छौ। समाजमा मान सम्मान बढ्नेछ र नयाँ मान्छेहरू सँगको चिन्जान हुनेछ। जागिर वा व्यापार गर्नेहरूलाई राम्रो लाभ हुनेछ। भविष्यका लागि कुनै ठूलो कामको जग बसाउन समय देखिन्छ। आफूलाई मन परेको काममा लगानी गर्दा राम्रो उपलब्धि हुनेछ। जीवनशैलीमा भने परिवर्तन ल्याउन समय सकिनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। चुनौती मित्र अवसर खोज्ने समय देखिन्छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। आफैले गरेका वाचाहरू पूरा गर्न गाह्रो हुन सक्छ। स्वास्थ्य अलिक कमजोर रहे पनि कामको जिम्मेवारी भने थपिनेछ। तर हार मानिसकेको काम पनि फेरि बन्न सक्छ। अरूको काममा समय बिते पनि केही न केही प्रतिफल भने पक्का मिल्नेछ र मेहनत गर्न नछाड्नुहोला। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई

वृष राशि पछि तेस्रो राशि रहेको छ मिथुन राशि। स्वास्थ्य कमजोर रहनाले जोश जागरमा कमै आउनेछ। अरूको झैझगडा वा कुरामा चासो नलिनुहोला। आफैले अप्ठ्यारो पर्न सक्छ। काममा सोचे जस्तो ठूलो सफलता नपाइएला। नयाँ वा जोखिमपूर्ण काम अहिले शुरू नगर्नुहोला। अत्यावश्यक काम सहयोगीका माध्यमबाट गर्न सकिनेछ र शरीर अलिक कमजोर हुन सक्छ। बेस राम्रो खानपानमा भने अलिक ध्यान पुर्याउनुहोला। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मैथुन राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। हाँसखेल र मनोरञ्जनको समय देखिन्छ। काममा छोटो समयमा फाइदा उठाउन सकिनेछ। दिन निकै उत्साहजनक रहनेछ भने परिवारजन र साथीभाइको सहयोगले कामहरू सजिलै बन्नेछन्। रमाइलो यात्रा वा भोज भतेडमा पनि सहभागी भइएला। नयाँ लुगा किन्ने वा राम्रो पहाड हात पार्ने समय देखिन्छ र अतिथिका रूपमा मान सम्मान सत्कार पाइनेछ र मनगी धन लाभ समेत हुनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोता।

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। महत्वाकांक्षा कार्य शुभारम्भ गर्ने समय छ। विरोधी वा ईर्ष्या गर्नेहरू आफै पछि हट्नेछन्। रोकिएका कामहरू सुचारू हुनेछन् भने पैसा कमाउने नयाँ बाटो खुल्न सक्छ। तर आफ्ना योजनाहरू गोप्य राखेर काम गर्नुभयो भने बढी सफलता मिल्नेछ। चुनौती जिर्दै काम बनाउन सकिनेछ भने स्वास्थ्य सबल रहनेछ र व्यापार लगायत फाइदा हुने काम समेत शुभारम्भ हुनेछ। आजको दिनमा सिंह राशि हुने श्रोताहरू।

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। केही अवसर प्राप्त भए पनि परिस्थिति बहुत कम रोकिन सक्छ। पेटको समस्याले स्वास्थ्य कमजोर रहनेछ। मन लगाएर पढ्न र काम गर्न नसकिएला। सन्तान वा सहयोगीको साथले सामान्य काम बन्नेछन्, तर फाइदा कम हुनेछ भने आँटेको काम अलिक ढिला हुन सक्छ। धैर्य राख्नु भयो भने सफलता भने मिल्नेछ। बल प्रयोग गर्नुभन्दा बुद्धि लगाएर काम गर्नुहोला। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई।

कनेरसेपछि सातौं राशि रहेको छ तुला राशि। अरूको भरमा कम थाल्दा समस्या पर्न सक्छ, हतारमा निर्णय नगर्नुहोला, पछि पछुतो हुन सक्छ, साथीदारसँग पहिले गरिएको सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ, घर परिवारमा पनि मनमुण्डाप हुने ग्रहयोग देखिन्छ। तर आफै जान्ने हुनुभन्दा पनि घरका ठूला मान्छे वा अनुभवी व्यक्तिको सल्लाह सुझाव मान्दा फाइदा हुनेछ। फाइदाको लागि अनुकूल समय भने पर्खनुहोला। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई

तुल राशि पछि आठौं राशि रहेको छ वृश्चिक राशि। योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। काममा मेहनतको फल प्राप्त हुनेछ भने प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइले पनि राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम शुभारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनोज्ञ धन लाभ हुनुका साथै सेवामूलक कामबाट प्रतिष्ठा समेत पाइनेछ। आजको दिनमा वृश्चिक राशि हुने श्रोता।

प्रजापछि नौ राशि रहेको छ धनु राशि। तिनी बानीले बोलेको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम पनि तत्काल खर्चनु पर्ने परिस्थिति देखिन्छ। वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखे पनि मेहनतले आशा जगाउनेछ। बौद्धिको उपयोगले केही काम बनाउन सकिनेछ भने शुभचिन्तकहरूको भावना अलिक बुझ्ने चेष्टा गर्नुहोला। आजको दिनमा धनु राशि हुने

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। नयाँ कामको प्रस्ताव आउनेछ भने सब दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय देखिन्छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप हौसला प्रदान गर्नेछ। बेचेरिएका परिवार जनसँग भेटघाट हुनुका साथै रमाइलो जमघटका बेच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई।

मकर राशि पछि एघारौं राशि रहेको छ कुम्भ राशि। अब सबैका लागि केही दौडधुप गर्नु पर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देख पर्न सक्छ। इच्छा विपरीत अरूको करकापमा काम गर्नु बाध्य भइनेछ। पछिका लागि केही वस्तु भने त्याग्नु पर्नेछ। उधारोमा व्यापार गर्नु पर्ला। समय दिन नसक्दा अध्ययनमा पनि पछि परिनेछ र आफन्त बाटो टाढिनु पर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया पनि अघि बढ्नेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

वर्षपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। आय स्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् र सानो कामले पनि राम्रो आमदानी मिलाउनेछ। श्रमको उचित मूल्याङ्कन पाइनुको साथै व्यापारमा पनि राम्रो फर्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ र अरूका लागि केही रकम खर्च हुनेछ। आफ्ना लागि दिगो काम प्रारम्भ समेत हुनेछ। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई

श्रोता, मैले तपाईँको 12 राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछ। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज त जसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ सङ्घको सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आगे हुन्छु। नमस्कार।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खादरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खादवरी नगरपालिका एक भानुचोक शङ्ख सभा।
1: खादवरी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किरात्राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात्राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राय ययोखा दिङ्लाले यहीमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगबिम्बा राई किरात्राय ययोखा दिङ्ला भोजपुर।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभासु आयोजना तथा झापा मेती आँखा अस्पताल बेर्तामोटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामोटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबरी नगरपालिका 1 प्रगति टोल
2: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: खुशीको खबर. तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ. खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ. यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ. खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म. याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ. आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ. फोन नम्बर 0295572 67, मोबाइल 97438640084.
2: खुशीको खबर. यही त 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबारीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ. हाम्रा सेवाहरू: डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि. अन्य सेवाहरू: पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फुलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु फुलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ. त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै. अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649597 र 99087578.
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ.
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा.
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
3: प्रोप्राइटर लक्ष्मी काफ्रे.
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98528-6646.
5: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429581,
4: जनक पौडेली, 98520358344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन हो।
8: खुशीको खबर खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना: वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय।

0: लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
2: ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी भने दिने प्रयास गरिरहन्छु। कार्यक्रमको शुरूवाती चरणमा छु। दुईटा नम्बरमा फोन गर्न सक्नुहुन्छ, 98453 97658 र 98142-73-601 मा सीधा रूपमा सम्पर्कमा भने तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौ। कार्यक्रमको शुरूवाती चरणमा तपाईँलाई स्वागत गर्दै दुईटा नम्बर भन्छु, 98453-97658 र 98142-73-601 मा तपाईँ सीधा सम्पर्कमा आउन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने तपाईँ दिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा हुनुहुन्छ। कार्यक्रमलाई ढिलाउने गरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल वैशाख 25 गते शुक्रबार, तदनुसार ईस्वी सन् 2026 मे 8 तारीक नेपाल सम्मत 1146 रहेको छ। वसलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण वसन्त ऋतु शुद्ध ज्येष्ठ कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा षष्ठी रहेको छ। 8:40 बिहानको 8:50 तत्वप्रान्त भने सप्तमी तिथि प्रारम्भ रहनेछ। उत्तर छाडा नक्षत्र 31:59 दिनको 6:09 सुदृतियुग रहेको छ। 45:52 भद्राकर्ण 40:11 आज आनन्द युगमा आनन्द युग रहेको छ। आजको दिन मानको समय 33:18 बिहान सूर्योदय 5:22 जाँदा भयो। साँझ सूर्यास्त 6:41 जाँदा रहनेछ। आज रेडक्रस दिवस रहेको छ। आजको यो जानकारी सहित अब कार्यक्रममा तपाईँका दिनहरू कसरी व्यतीत हुन्छन् र तपाईँका ग्रहले कसरी अगाडि बढ़ाइरहन्छ आजको चाल चलन भन्ने कुरामा ग्रह गोचर प्रस्तुत गर्छौ। ग्रह गोचरमा यतिखेर सूर्य मेष राशिमा रहेका छन्, चन्द्रमा मकर राशिमा रहेका छन् भने मंगल ग्रह यतिखेर मीन राशिमा रहेका छन् र बुध मेष राशिमा छन्। बृहस्पति मिथुन राशिमा रहेका छन् र यतिखेर शुक्र वृष राशिमा रहेका छन्। शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब भने कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका ग्रहहरू कसरी व्यतीत हुन्छन्, तपाईँका राशिफल, हामी नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट यतिखेर एकैसाथमा यो राशिफल र कार्यक्रमलाई प्रसारण गरिरहेका छौं। प्रसारण गर्ने क्रममा हिमाली जिल्लाहरू डोल्पा जिल्लामा दुनाईमा हाम्रो रेडियो डोल्पाबाट तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने अर्को हिमाली जिल्ला हुम्लाबाट पनि हामीलाई यो हुम्लाको सिमकोटबाट पनि रेडियो मान सरोवरबाट कार्यक्रम सुनिरहनु भएको छ। नेपालमा अन्य रेडियो स्टेशनहरूबाट हामी एकैसाथमा बजिरहेका छौं। यतिखेर तपाईँले हामीलाई प्रत्यक्ष रूपमा फोन गर्दा दुईटा नम्बर तपाईँको लागि उपलब्ध गराएका छौ, 98453-97658 अर्को नम्बर छ, 98142-73-601 मा यो दुईटा नम्बरमा फोन पनि गर्न सक्नुहुनेछ। म तपाईँको फोनको प्रतीक्षामा रहनेछु। यतिखेर भने कार्यक्रममा प्रस्तुत छ राशिफल, राशिफलपछि तपाईँलाई फोनमा सम्बोधन गर्नेछु। यतिखेर पालो तपाईँको राशिफलको। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि काममा सफलता मिल्नेछ, कर्म राम्रो छ, सोचेका कामहरू सफलता हुने खालका योगहरू पनि देखिएका छन् भने मान सम्मानमा पनि वृद्धि रहनेछ। वृष राशि हुने

0: लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देखियो। लामो दूरीको यात्राहरूमा सहज हुनेछ भने मन परेका व्यक्तिहरूसँग भेटघाट पनि राम्रो छ, कर्म बलवान छ, धर्म कर्ममा पनि रुचि वृद्धि रहने योग देखिन्छ। मिथुन राशि हुनेहरूको लागि आजको दिनमा सामान्यतया अलिकति केही चोटपटको भय हुन सक्छ, तर लग्नमा बृहस्पति भएकाले पढ़ाईमा स्वादिष्ट मिष्टान्न भोजनमा असाध्य राम्रो उन्नति रहनेछ। साथीभाइसँग पनि रमाइलो ठाउँको भ्रमण घुमफिर परिभ्रमणको योग सम्भावना राम्रो छ। प्रेममा सफलता मिल्नेछ, जागिरमा पद उन्नति पनि हुन सक्छ, यात्रा सुखद बन्दै आजको दिन खर्चिलो पनि बन्नेछ। मान सम्मानमा वृद्धि हुन्छ, स्वास्थ्यमा सामान्य समस्या भए पनि आज तपाईँको प्रशंसा प्रेममा अधुरो हुनेछ भने पठन पाठनमा शुभ रहेको छ, घरमा अचानक अतिथिहरूको आगमन रहनेछ। सफलतायुक्त दिनहरू देखिएका छन्, मान सम्मानमा वृद्धि रहनेछ भने आटेका ताकेका कामबाट सफलता राशिमा संकेत देख्न सकिन्छ। गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि रहनेका साथसाथमा इष्टमित्रहरूबाट पनि साथ र सहयोग प्राप्त रहनेछ, मान सम्मानमा वृद्धि हुन्छ, आटेका ताकेका काममा सफलता मिल्ने योगहरू राशिमा संकेत तुलालाई देख्न सकिन्छ। अलिकति आफ्नो गोपनीय कुराहरूलाई बाहिर नल्याउँदा राम्रो हुन्छ, तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि रहनेछन्। दाजुभाइले सल्लाह दिए पनि आफ्नो मन भने उन्मत्त रहनेछ, काममा स्थिर नहुने, जाँगर मरेर जाने अथवा एकदम आलस्यहरू रहने युग राशि वृश्चिक राशिलाई संकेत छ। पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिन्छ, शेयर बजारमा पनि लाभ लिन सकिन्छ, लामो दूरको यात्राहरूमा पनि सहज हुनेछ, मन परेका व्यक्तिसँग भेटघाट छ। मकर राशि हुनेको लागि आजको दिन तपाईँको लागि असाध्य राम्रो, लग्नमा चन्द्रमा हुनु अनि तपाईँ ऐश्वर्यवान रहनु अलिकति चिसोको समस्याले भने सताउन सक्छ, मनमा कुरा भने धेरै खेल्नेछ आज, कसै कसैलाई चाहिँ अलिकति स्वास्थ्यमा पनि समस्या हुन सक्छ, अन्यथा काम गर्नमा एउटा जोस जाँगर एउटा उमङ्ग राम्रो छ हुनेछ भने प्रेम प्रेमीको बीचमा पनि सम्बन्ध सुधार हुने योगहरू लक्षण राम्रो देखिन्छ। कुम्भ राशिको लागि यतिखेर बाह्रौं चन्द्रमा छन्, अनावश्यक खर्चमा वृद्धि रहन्छ, काम असाध्य बिग्रने योग छ, आफन्तहरूसँग टाढिनुपर्छ, झै झगडा झुटो आरोपको सामना गर्नुपर्छ, मनमा भगवानको मन्त्र जप गर्नु तपाईँले आजको दिन सुखद बनाउन सक्ने लक्षण हुन सक्ने योग छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि चाहिँ अलिकति काममा अधुरोपनहरू रहन सक्छ, तपाईँले सोचेका कामहरूबाट अलिकति केही टाढा रहनुपर्ने जस्ता कामहरूले तपाईँलाई सताइरहने योग छ, घरमा अतिथिहरूको आगमन खर्चिलो दिन त बन्न सक्छ तर मन भने असत्य हर्षित रहने योग आजको राशिबाट। ग्रहहरूमा संकेत अन्तिम राशि मीन राशिलाई संकेत देखिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर तपाईसँगका विशेष कुराकानी गर्ने प्रयासमा लागिरहेका छौं। हामीसँग यतिखेर दुईटा नम्बरको ध्वनि तरंगबाट तपाईँ जोडिन सक्नुहुन्छ, 98-453-97-58 र 98-142-73-601 तपाईँ सीधा सम्पर्कमा भने आउन सक्नुहुनेछ र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ। 98-453-97-658 र 98-142-73-601 सीधा सम्पर्कमा तपाईँ रहेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र हामीसँग भएका विभिन्न ज्योतिष सम्बन्धीका जिज्ञासाहरू लिन सक्नुहुन्छ। हामी ब्राह्मण गुरू शास्त्र पढेका र जानेका व्यक्तिले गाउँघरमा कसरी कुन संस्कारले अगाडि बढाउने अलिकति भए पनि शास्त्र पढाइदिए राम्रो हुन्थ्यो। मैले धेरैचोटि भन्ने गरेका छु, कुनै पनि बहानामा तपाईँ अब एक्लै तपाईँले गरेको कर्म तपाईँ सामु मात्र रहँदैन, तपाईँले गरेका कर्महरू छरपष्ट भएर अनलाइनको माध्यमद्वारा दुनियाँले देखेका हुन्छन् र तपाईँले गरेका कर्महरू आजभोलि यति धेरै बाठा भए हाम्रा भक्तहरू सबैलाई सोधेर गर्न थाले, त्यस कारणले गर्दा तपाईँ चुक्न हुँदैन। मैले हिजो एउटा कुरा सुने, अब यो सबै कुरा भन्न त मैले भने मिल्दैन, महिनावारी भएको दुई दिनमा सप्ताहमा घुलमिल हुन पाए, जग्गे छुन पाए, टपरी काँस्न पाए, यो एकदम गलत कार्य गर्नुभयो, हुँदैन। हरियो पात छोइन्छ, ठ्याक्कै भन्दै मैले, हरियो पात के हुन्छ? छोइन्छ। महिनावारी भएको मान्छेले हरियो पातको टपरी काँसेर पूजामा चलायो भने त्यहाँ देउता आउँदैनन्, राधेला, एउटा काम। अर्को काम, महिनावारी भएको तीन दिनमा छोरालाई भिक्षा दिन हुँदैन, थियो दिनुभयो पाप लाग्यो, बर्बादै भयो, दुःख भयो, त्यो घरमा सत्यनाशै हुन्छ। मैले सुने सुनदान गरेर कता कता के हो, हुँदैन हजुर, प्रतिष्ठा दिएर तपाईँलाई हुने बाँदै संसार भइहाल्थ्यो नि, त्यो सुनदान कसरी दिन रहेछ भन्दा मैले हिजो एकदम छिटो त्यसलाई निराकरण गर्नको लागि मैले चाहिँ ऊ गरेँ, होइन, त्यस्तो खण्डमा चाहिँ कहिलेकाहीँ झुक्किएर अथवा त्यहीँ पूजामा बस्दा बस्दै महिनावारी भयो उत्ति हेऱ्यो भने त्यसलाई तुरन्तै त्यो यज्ञ शान्तिको लागि अथवा सुवर्ण प्रतिमाहरू चाहिँ दिएर अथवा त्यसको दान गरेर त्यो यज्ञलाई पवित्र पारे काम हुन्छ, तर महिला पवित्र हुँदैन है, फेरि महिनावारी भएपछि सायद भागिहाल्ने, झुकिएर त्यहाँको एउटा शरीर त शुद्ध भयो चोखो भयो तर झुकिएर त्यहाँ महिनावारी भएको बेला रगत एक बुद एक थोप मात्रै पनि त्यो भूमिमा परो त्यो एरियामा भने त्यो पुरै घरै अशुद्ध हुन्छ, राधे राधे, पाप लाग्छ है। गुरुबारहरू सुनको लोभमा मान्छेलाई चोख्याउने काम नगर्नुहोला, अनि यसो यस्तो गर्दाखेरि विकृति बढी हुन्छ, सावधानी अपनाउनुहोला। त्यहाँ अप्ठ्यारो परेछ मैले थाहा पाएँ, थाहा पाउँ त आमाले छोरालाई भिक्षा दिन नपाएपछि यो कर्म गरियो, तर महिनावारी भएको यसो यस्तो गर्दाखेरि विकृति बढी हुन्छ, सावधानी अपनाउनुहोला। त्यहाँ अप्ठ्यारो परेछ मैले थाहा पाएँ, थाहा पाउँ त आमाले छोरालाई भिक्षा दिन नपाएपछि यो कर्म गरियो, तर महिनावारी भएको महिना त्यसो भएको हुँदा तपाईँ हामीले एकदमै धेरै ध्यान दिनुपर्ने कुरा, हामीले कहिल्यै पनि भुल्न नहुने कुरा के त भन्दा धर्म संस्कार र संस्कृति भुल्न हुँदैन। यस वखतमा तपाईँहरूलाई धेरै कुराको मैले तपाईँहरूलाई जानकारी गराएँ, अब हामी सिधै तपाईँसँग फोनमा कुराकानी गर्नेछौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहन्छौ। कोही जिज्ञासु यतिखेर लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? गायत्राजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर यतिखेर? रेडियो मितेरीबाट सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर तपाईँ?
1: हजुर मेरै बारेमा
0: साल महिना गते समय भन्नु त
1: हजुर 2035 साल
0: 35 साल
1: पुष महिनाको 18 गते मङ्गलबार
0: पुष महिनाको 18 गते मङ्गलबार
1: बेलुकी 7 बजे
0: बेलुकी 7 बजे कुन जिल्लामा
1: ताप्लेजुङ जिल्लामा
0: ताप्लेजुङमा जन्मिनु भयो हिमाली जिल्ला होइन आहा कति राम्रो ठाउँ छ है ताप्लेजुङ
1: राम्रै छ गुरु
0: अहिले घर चाहिँ त्यहाँ हो
1: घर चाहिँ यहाँ
0: माइती कहाँ हुनुहुन्छ अहिले
1: माइती ताप्लेजुङमै हुनुहुन्छ
0: आहा कति वर्ष भयो ताप्लेजुङ नगएको
1: हजुर
0: कति वर्ष भयो ताप्लेजुङ नजानु भएको
1: हजुर धेरै भयो नि 25 वर्ष जति भइसक्यो
0: माइत नगएको 25 वर्ष भयो
1: होइन बिहे गरेर आएको चाहिँ माइत नगएको 2-3 साल सालसम्म
0: जानुपर्छ नि हरेक साल जानु पर्दैन माइत महिलालाई
1: भ्याइँदैन नि गुरु
0: महिलाहरूलाई फेरि माइत भनेपछि ए संसारै छोड्न मन लाग्छ होइन माइतको माइतको प्रशंसा जस्तो धेरै प्यारो केही हुँदैन है छोरी मान्छेलाई नराम्रो मान्छेले अँ उहाँ त मेरो दाजु अँ कति राम्रो होइसिन्छ भन्ने होइन नराम्रो भए पनि राम्रो देखिन्छ क्या माइतको आमा चाहिँ जतिसुकै दुष्ट हुनु भए पनि सासू भन्दा राम्रो देखिन्छ होइन ल ठिक छ भा गुरु भने मैले इतिहास पढाएको छु नि त मैले त 2035 साल पुष महिनाको 18 गते 7 बजे बेलुका तपाईँ जन्मिनु भयो तपाईँको नाम गोमा नाम आयो कुम्भ राशि हुन्छ नाम चाहिँ के छ
1: नाम त सावित्र छ गुरु
0: लो गोसा दोस्रो पाउमा राख्नु भएको छ मैले पहिलो पाउमा नाम राखेँ तपाईँको गुरुबाले दोस्रो पाउमा नाम राख्नु भएको छ अलिकति मिलेन एकचोटि भिडबाट लड्यो कि झन्नै झन्नै हस्पिटलमा त्यस्तो भएको
1: हस्पिटलमा त्यस्तो भएको होइन गुरु म
0: कहाँ छ ए हजुर बोलिदिनु न
1: हजुर मेरो हात चाहिँ भाँचेको नि
0: कहाँबाट लड्यो त त्यही भएर कि भिडमा लड्नु पर्यो चन्द्रमा आठौँ रहेछ कहिले कहाँ कहिले कहाँ वाक्दिक लाग्छ है यो घर परिवारदेखि बैरागी बैरागी बनाउँछ कहिले कहाँ
1: होइन गुरु अब के गर्नु दिक्कमा
0: खुट्टा दुख्छ होइन
1: दुख्छ नि गुरु मेरो एउटा खुट्टा
0: दाहिनेपट्टिको कान ट्वा गरेर बज्छ होइन
1: बस्छ नि गुरु मेरो धेरै यो सुन्दिनँ म त
0: फेरि म भनिरहेको छु त्यहाँ बिग्रिएको छ क्या त्यहाँ मैले त कहाँ कहाँ बिग्रिया छ खोज्दैछु कि यहाँ बिग्रिएको बिग्रिएको हेरिरहेको छु मैले राम्रो त हजुरलाई थाहा छँदैछ नि अनि श्रीमान अलिक कम बोल्नुहुन्छ होइन आजभोलि भए त छोडिदिने जस्तो लाग्छ अरे होइन वाकदेखि लगाएर कुरा ठ्याक्कै मिल्दैन
1: कम चाहिँ बोल्नुहुन्छ तर साह्रै बिरामी भइराख्नुहुन्छ
0: त्यही त कुरा पनि मिल्दैन ठ्याक्कै
1: कुरा त अब खै अहिले त मिल्छ गुरु पहिला त अलिक मिल्दैन
0: बुढो सेरो पनि लाग्यो नि होइन कति वर्ष तपाईँ कति वर्ष हुनुभयो अहिले 48 वर्ष
1: होला नि गुरु 35 सालको मान्छे
0: अब तपाईँलाई त अहिले ग्रहमा केतु भन्ने ग्रह चलिरहेको छ 52 वर्षसम्म शनि रहेछ अपरेसन पनि भयो बिचमा
1: अपरेसन त भएको छैन गुरु
0: दाहिने आमा के भएको त
1: हजुर
0: दाहिने आमा के भएको
1: दाहिने आँखामा त केही भएको छैन
0: दाहिने आँखा पोल्ने बिजाउने एकदम दुखिया जस्तो हुने भयो होइन
1: छैन गुरु आँखा त अलिक कम देख्छु
0: कम देख्नु पनि हो एकचोटि जानु होला तपाईँको दाहिने आँखामा ठुलो समस्या छ पूर्णिमाको व्रत बस्नु 8 चन्द्रमा छ श्रीमान श्रीमतीमा अलिकति कुरो टङटुङ मिल्दैन तर तपाईँ भाग्यमानी फेरि ल सबै कुराहरू तपाईँको नराम्रो भने अब राम्रो कुराको भन्छु ल लग्नमा बृहस्पति छ तपाईँ त्यो घरमा आएपछि त्यो घरमा सुन फल्यो है तपाईँ जहाँ जानुहुन्छ तपाईँलाई कसैले पनि गाली गलौज गर्ने छाडात गर्न सक्दैन राम्रो मान्छे तपाईँ इमान्दारी मान्छे हो एउटा सन्तानमा अलिकति गडबडी भएर कतै भाकल गरेर भाकल अधुरो भएर सन्तानमा केही खोटो भएको
1: छैन गुरु मेरो
0: केही न केही त होला
1: छैन गुरु, नानीको चाहिँ यो कम बोली आएर अनि भाकल गरेपछि चाहिँ अनि ठिक भयो।
0: फेरि अनि खोटो भएर भाकल गरेर पुरा भयो नि त, मैले त्यही त भने त केही न केही खोटो भएर कतै भाकल गरेर खोटो चाहिँ भयो होइन।
1: तिन वर्षसम्म बोली आएन र अनि गरेपछि आयो गुरु।
0: आयो आयो ल, कहाँ गर्नुभयो? पाथीबारा माता?
1: पाथी
0: ल ल, पाथीबारा माता त एकदम शक्तिशाली हुनुहुन्छ, हामीलाई कहिले पनि बोलाउनु भएको छैन, कहिले बोलाउनु हुने हो है। ल ठिक छ, समग्रमा राम्रो छ। अब फेरि हजुरकै माइती जिल्लाको देवी पर्नुभयो झन् तपाईँलाई प्यार लाग्छ नि होइन?
1: मलाई त प्यारो लाग्छ नि गुरु।
0: हामीलाई पनि प्यारो लाग्छ। ठिक छ, अहिले शनिको शान्ति गर्नु, चन्द्रग्रहण युगको शान्ति गर्नु, पूर्णिमाको व्रत बस्नु, समग्रमा चिनाहरू ठिक छन्, अलिकति ग्रहहरू शान्तिहरू गरिसकेपछि धेरै कुरामा ठिक हुन्छन् है।
1: अनि उता माइततिरको पनि हेरिदिनु न गुरु।
0: हेर त कति प्यारो भएको माइतमा, माइतको त फेरि तपाईँको माइतमा तपाईँ जन्मेको घर आज छै छैन
1: हजुर,
0: तपाईँ जन्मेको घर छै छैन, जन्मेको घरको दक्षिणपट्टि अलिकति भिरालो भिरालो जग्गा रहेछ। त्यो घरमा एकजनाले अन्तर्जातीय बिहे गर्नुभयो अथवा बिहे बिग्रिएको छ, कसको छ?
1: बिहे बिग्रिएको छ दाजुको।
0: ल के भएर बिग्रियो?
1: दाजुको बिहा खोइ दुई बिहे गर्दा पनि खोइ खसिहाल्नुहुन्छ।
0: त्यो घरमा वास्तु दोष छ, अलिकति त्यो घरमा वैवाहिक जीवनमा दोष लाग्ने घर छ। सबै कुरा तपाईँको दाजुको हेर्नुपर्छ, दिउँसो सम्पर्कमा रहनुहोला। तपाईँको लागि अहिले छुट्टिन्छु, राधे श्याम।
1: हुन्छ गुरु, राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो पाँच थरबाट, रमाइलो कुराकानी पनि गर्यौं हामी तपाईँसँग। रमाइलो कुराकानी गर्दा गर्दै तपाईँको चिना पनि हेर्छौं, भएका नभएका सबै कुराहरूलाई तपाईँलाई जानकारी गराउँछौ। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे।
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म अर्घाखीदेखि पूजा अधिकारी।
0: पूजाजी आरामै हुनुहुन्छ?
2: आरामै छु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अर्घाखीमा यतिखेर?
2: म रेडियो सिद्धगङ्गा एफएम।
0: सिद्धगङ्गा एफएमबाट सुन्दै हुनुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: म मेरो बारे हेर्न चाहन्छु।
0: आफ्नै बारेमा हेर्ने हो?
2: हजुर।
0: तपाईँलाई साल महिना गते समय सबै थाहा छ त?
2: थाहा छ।
0: ल भनिदिनु त।
2: 2068 साल
0: जेठ महिनाको सत्ताइस गते
2: बिहान 11 बजेर 29 मिनट जाँदा रूपन्देही जिल्लामा।
0: रूपन्देही जिल्लामा अनि बार पनि भन्दैमा कति राम्रो हुन्थ्यो हेर्नु त पूजाजी।
2: शुक्रबार।
0: हजुर
2: शुक्रबार।
0: शुक्रबारको दिन जन्म तपाईँ जन्मिनु भयो रूपन्देही जिल्लामा हो। राशिको नाम पुष्पा कि पूजा?
2: पूजा।
0: पूजा पुष्पा राम्रो नाम छ, ठिक छ, कन्या राशि हुन्छ है। कति रिसाउने बानी छ क्या, नरिसाइदिनु न, यति राम्रो मान्छे हुनुहुन्छ, लामो लामो खालको नाक रहेछ होइन, आँखा ठिक ठिकै छन्, दाँत चाहिँ बिग्रिया रहेछ है, के भएको छ? किरा लागेको छ कि बिचमा ग्यापहरू छ छिद्रा? बर्बाद भयो, रिस धेरै उठ्दो रहेछ, रिस उठेर यस्तो भएको हो, नरिसाउनु है आजदेखि। पढाइमा राम्रै हुन्छ, टेक्निकल लाइन पढ्नु, इन्जिनियर लाइन पढ्नु राम्रो हुन्छ, तर अहिले राहु ग्रह लागेछ नि, राहु ग्रहले बिगार्यो नि, अब राहु ग्रह 34 वर्षसम्म त छ, राम राम, यो त 11 वर्षदेखि पढाइमा अलिकति मन कम भएको छ हो। राहुको शान्ति गर्नु, राहु कवच तपाईँले धारण गराउनु, किनकि 34 वर्षसम्म चल्छ, पढाइमा असाध्य बिगार्छ। र राहुले आजभोलि तपाईँको मम्मी क्या आमा माताजी अलिकति बिरामी हुनुहुन्छ हो आजभोलि, नसा दुख्ने, छालाहरू बिग्रिने, तपाईँको आमाको के भएको छ मम्मीको? आमालाई स्वास्थ्यमा समस्या आउँछ, ख्याल गर्नुहोला। अनि आमा र बुवाको कुरा ठ्याक्कै मिल्दैन, आमा अलिक एकवरी हुनुहुन्छ है बुवा भन्दा, पत्तर पत्तर पत्तर पत्तर बोल्नुहुन्छ मम्मी होइन आमालाई। यो कार्यक्रम मम्मीले सुन्नु भएको छ कि छैन? केलाई घाँस काट्ने, भैँसीलाई कि गाईलाई कि बाख्रालाई?
2: भैँसीलाई।
0: गाई छ कि छैन?
2: गाई छैन।
0: हेर गाई पाल्नु पर्दैन, नाम
2: नाम
0: गोरु होइन, एउटा सानो बाछी भयो भने पाल्नुपर्छ क्या, गहुँ खानुपर्छ, त्यही गाईको गोबरले यसो लिप्नुपर्छ, कहिले काहीँ पूजापाठ गर्दा चाहिन्छ, गाई पालो भने सेवा हुन्छ, जसले घरमा गाई पालो त्यसको घरमा पैसा आउँछ बढी है। अहिले राहु चल्या छ, राहुको शान्ति गर्नु, आइतबार व्रत बस्नु, सूर्य ग्रहण योग छ, पढाइमा मन असत्य कमजोरी भयो, राहुको शान्ति गर्ने पूजा पाठ गर्ने अरू कुरामा ठिक छ, नरिसाउनु होला आजदेखि, रिसाउने बानी असाध्यै डेन्जर।
2: राहुको शान्ति गरेको
0: कहिले गरे?
2: त्यही हजुरले नै गरिदिनु भएको।
0: ए हामीले गरिसक्यो हो?
2: हजुर।
0: ए ल, यो राहुको शान्ति गरे भए ठिकै छ, आत्तिनु पर्दैन है। राहुको तपाईँले कवचहरू लाउनु भएको छ कि छैन? लाउनु भएको छ त। लाएपछि केही कुरामा सुधार भएको छ कि छैन?
2: खै त्यस्तो केही सुधार भएको त छैन।
0: सुधार भएन? पहिले भन्दा केही पनि भएन राम्रो?
2: नै
0: राम्रो। ल, मलाई एकचोटि तपाईँले दिउँसो फोन गर्नु, यसको बारेमा अझ धेरै चर्चा गर्नु। तपाईँलाई कवच लाएर राहुको शान्ति गरेर पनि ठिक भएन भने तपाईँको अरू कुरा हेर्नुपर्छ है।
2: हजुर। अनि यो पढाइ जागिर सम्बन्धी कस्तो होला?
0: अब अहिले पहिले पढ्ने बेला छ, पढाइमा कमजोरी भएको छ, राहुको शान्ति गर्नु भने मैले है पहिले गर्नु भएको छ, भएन भने फेरि पनि गर्नुपर्ने हुन्छ। तपाईँलाई मैले आइतबार व्रत बस्नु भनेको थिएँ पहिले पनि, मैले पहिले हेरे भए
2: हो। आइतबार लसुन प्याज माछा मासु नखानु।
0: अनि अनि अनि अहिले खानुहुन्छ कि खानुहुन्न?
2: अहिले खान्न।
0: त्यसो राम्रै हुन्छ। कति महिना भयो हामीले शान्ति गरे?
2: तीन चार महिना भयो।
0: अब त केही न केही त सुधार हुनुपर्ने हो। पढाइमा अलिकति पहिले भन्दा मन लाग्नुपर्ने, पढौँ पढौँ जस्तो लाग्नुपर्ने होइन? भएन भने एकचोटि दिउँसो फेरि सम्पर्क गर्नु। गुरुदेव हजुरले शान्ति गर्नुभएको भएन नि भन्नु न एकचोटि दिउँसो है, फोन गर्नु होला नम्बरमा है त।
2: अहिले
0: सुतिन्छ राधे राधे।
2: बाउ मम्मीसम्मको सम्बन्ध कस्तो हुन्छ?
0: ठिकै हुन्छ, आत्तिनु पर्दैन है।
2: दाजुभाइसँगको
0: राम्रै हुन्छ।
2: घरको वास्तु?
0: वास्तुको लागि ठिकै हुन्छ, अलिकति पूर्वतिर अलिकति दोषहरू देखाउँछ, घाउ दाउनेपट्टि, अरू कुरामा राम्रो छ है।
2: हजुर। अनि शुभ रङ, शुभ दिशा?
0: एक अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। राधे राधे राधे राधे। हामीसँग हुनुहुन्थ्यो पूजाजी, आफ्नो जिज्ञासा राख्नुभयो, ग्रह शान्ति गर्नु भएको रहेछ हामीसँगै, तर ठिक भएन रे, कवच पनि लाउनु भएछ ठिक भएन रे, किन भएन यसको लागि हामी फेरि पनि चर्चा गर्छौँ। सबैलाई तपाईँको समयहरूलाई कहिलेकाहीँ समयहरू नमिलेर समयहरू परिवर्तन भएको कारणले पनि हुनसक्छ, र कहिलेकाहीँ तपाईँहरूले ग्रह शान्तिको पछि तपाईँले के अनुभव गर्नुपर्छ भने, ग्रह शान्तिले मान्छेलाई ग्रहलाई पोजिटिभ पार्ने, पढौँ पढौँ लाग्नु नै ग्रह शान्ति हो। संसार त ग्रहले हुँदैन, पढौँ पढौँ लाग्नु, पढेको कुराहरू नबिर्सिनु होइन, पढेको कुराहरूको राम्रोसँग याद गर्नु ग्रह शान्ति भएपछि ती लक्षणहरू आउनुपर्छ। भएन भने त्यसलाई फेरि केही उपाय अरू उपायहरू पनि गर्नुपर्ने हुन्छ। तपाईँहरू यस्तो कामहरू बनेको छैन, बिग्रिएको छ भने सम्पर्क पनि गर्न सक्नुहुन्छ, दिउँसो पनि फोन गर्न सक्नुहुन्छ यिनै नम्बरमा 9845 97 658 र 9812 73 601 सिधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। अहिलेलाई कार्यक्रममा छोटो विश्राम दिन्छु, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गा
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईं सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको तपाईँलाई हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईँसँग भएका हामी लामो समयदेखि नेपालभरबाट यतिखेर कार्यक्रम सञ्चालन गरिरहेका छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी 98453 97658 यतिखेर तपाईँसँग दोहोरो कुराकानी गर्दै तपाईँसँग भएका विभिन्न धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। जय श्री कृष्ण, राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता? शङ्खुवा सभाबाट को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवा सभाबाट को बोल्दै हुनुहुन्छ यतिखेर? नर्मदाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर? दाईको साल महिना गते समय भन्नु त?
1: 2054 साल माघ महिनाको 16 गतेको राति, 17 गतेको बिहान, बिहिबारको राति, शुक्रबारको बिहान 12:55
0: कुन जिल्लामा भयो जन्म?
1: शङ्खुवा सभा जिल्लामा।
0: शङ्खुवा सभा जिल्लामा भयो। कहाँनिर पर्छ तपाईँको घर चाहिँ? राशिको नाम गेहेन्द्र कुमार, कुम्भ राशि हुन्छ। लग्न तुला लग्न देखिन्छ। तुला लग्नको मालिक शुक्र ग्रह बसेको छ। तीर्थस्थानमा पराक्रमिक मान्छे, राजिक परेको मान्छे, सरकारी जागिरमा धेरै राम्रो छ, उन्नति प्रगति सबै राम्रो छ है। हजुर हजुर, राम्रो छ योग। त्यस्तो नराम्रो ग्रहहरू छैन यतिखेर। सामान्यतया शनिहरूको योगहरू चलिरहेको छ। शनि सङ्कटाको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने। शनि र सङ्कटा 35 सम्म अलिकति अधुरो रहन्छ र घरमा पितृहरूको दोष, गुरू चण्डल योग, अङ्गारकयुग, चन्द्रग्रहण युग जस्ता योगहरूले दुःख दिइरहेको छ। ग्रहको शान्तिहरू गर्ने, ग्रहको स्वस्थ शान्ति गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। दिदी भाइसँग दाजु बहिनीसँग सम्बन्ध राम्रै हुन्छ, नराम्रो छैन। ग्रहहरू शान्तिहरू गर्दै अगाडि बढ्नु होला। यतिखेर शनि पनि चलेको छ। यो शनि अब 53 वर्षसम्म चल्छ। लामो समयको शनिले गर्दा पैसा हातमा नटिक्ने, स्वास्थ्य बिग्रिने जस्ता लक्षणहरू धेरै कुरामा आइरहेका हुन्छन्। शान्तिहरू गरौं, कवचहरू लाउँ, पूजापाठ गरौं, शनिबारको व्रत बसौं, के गर्न सकिन्छ गर्दै गरौं है। अरू केही?
1: अनि वास्तुको
0: लागि ठिकै छ, नराम्रो छैन। 3 अङ्क राम्रो हुन्छ, रातो सेतो रंग राम्रो हुन्छ, पूर्व दक्षिण दिशा राम्रो हुन्छ। अहिले सकिन्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहन्छौं। 98453 97658 र 98142 73601 सीधा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? रेडियो अलिकति घन्किरहेको छ है, अलिकति तपाईँको पछाडिपट्टि ब्याकग्राउन्डमा राम्रो छैन। कहाँदेखि को बोल्दै हुनुहुन्छ? हेटौँडाको कुन गाउँमा हुनुहुन्छ? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै बारेमा।
0: कति सालमा जन्मिनु भयो?
2: 2043 साल।
0: 43 साल। चैत्र महिनाको छ गते कति बजे?
2: राति 10:15
0: 10:15 राति। कुन जिल्लामा जन्मिनु हो?
2: काभ्रे।
0: भन्नाले काभ्रे पलाञ्चोक?
2: हजुर हजुर,
0: काभ्रे पलाञ्चोक जिल्लामा जन्मियो। चैतको मान्छे असाध्यै भाग्यमानी। राशिको नाम पनि निर्मल नाम आउँछ, वृश्चिक राशि हुन्छ। के हेर्ने गर्नुभएको छ नाम अहिलेसम्म?
2: नाम चाहिँ निमेष।
0: निमेष, ठिक छ, ठिक छ, नाम मिल्यो, राम्रो छ। सातौं घरको मंगल मान्छे पराक्रमी उको हो तपाईँ। पैसा मस्तै कमाउनु भएको छ है, उन्नति प्रगति राम्रै गर्नु भएको छ। यो पछिल्लो समय अलिकति पारिवारिक अवस्थामा केही झन्झट खेप्नु पर्यो भन्न खोजेको? वैवाहिक जीवनमा केही लफडा परेको परेन? तपाईँको वैवाहिक जीवनमा सातौं मांगलिक पनि छ र भलै यसले चाहिँ आफ्नो स्वगृही भएर बसेको छ, तर पनि केही न केही लफडाहरू निम्त्याउन सक्छ। तपाईँको घर परिवारमा कोही मान्छे अकालमा मृत्यु भएको, पितृको दोष छ, दाहिने खुट्टा दुखिरहन्छ, कमाएको पैसा सम्पत्तिहरू बचिरहेको छैन हो? तपाईँको थर के भन्नुभयो?
2: गौतम।
0: गौतम परिवारमा कोही मान्छे अकालमै मृत्यु भएको रहेछ, को हुनुहुन्छ? तपाईँको दाई दिदीहरू बित्नु भनेको तपाईँको घरकै त मान्छे हो नि होइन? अलिकति यसले ग्रहमा दोषहरू दिन्छ, ग्रहको शान्तिहरू गराउने, ग्रहको पूजापाठहरू गराउने कामहरू गर्नु होला। अहिले तपाईँलाई 36-40 भ्रामरी मन असत्य चञ्चल हुने ग्रह अनि महामृत्युञ्जय जपहरू गराउनु, मान्छे भाग्यमानी, पैसा चाहिँ राम्रो कमाउनुहुन्छ, आनन्द छ। तर अझै राम्रो, बिहिबार र आइतबार लसुन प्याज माछा मासु नखाने, विषयोग सूर्यग्रहण योग र गुरूचण्डलेको शान्ति गर्ने र वैवाहिक जीवन राम्रो होस् भन्नको खातिर सातौं मांगलिक दोष भएको कारणले यसलाई चाहिँ आँखसँग विवाह गर्नुभयो भने अझ उत्कृष्ट हुन्छ जिन्दगी है। अरू के छ विशेष? सबैभन्दा राम्रो तपाईँको लागि पहेँलो र रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, तीन अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधेश्याम कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। मकवानपुर जिल्लाबाट हामी प्रत्यक्ष रूपमा तपाईँसँगका विशेष कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लाग्छौं। यतिखेर हामी 98-4-57-97-658 र 98-1-42-73-601 सिधा तपाईसँग भएका विशेष कुराहरूको जानकारी पनि दिने प्रयासमा लागिरहेका छौं र हामी 98-4-57-97-658 र 98-1-42-73-601 सीधा रूपमा सम्पर्कमा पनि हामी आउने प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म भोजपुरबाट बोल्दैछु गुरु, सकुनजी सकर्मा।
0: सकुनजी आरामै हुनुहुन्छ?
3: आरामै छु गुरु, हजुर स्वस्थ हुनुहुन्छ?
0: हामीलाई पनि एकदम एकदम ठिक छ। अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
3: अहिले म रेडियो भोजपुरबाट सुन्दैछु गुरु।
0: रेडियो भोजपुरबाट सुन्दै हुनुहुन्छ, अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: अहिले म दाईको छोरी भतिजीको बारेमा।
0: साल महिना गते समय भन्नु त?
3: 2069 साल।
0: हजुर,
3: 69 साल जेठ महिनाको एक गते।
0: हजुर,
3: सोमबार।
0: हजुर,
3: बिहान 4 बजे काठमाडौँ जिल्लामा।
0: बिहान 4 बजे कुन जिल्लामा भन्नुभयो?
3: काठमाडौँ।
0: काठमाडौँ, के बारको राति के बारको बिहान भएको जन्म हो?
3: आइतबारको राति सोमबारको बिहान।
0: कति गते राति कति गते बिहान हो?
3: 31 गते राति 1 गते बिहान।
0: 31 गते राति भनेपछि तपाईँको छोरीलाई के भन्नु पर्यो भने 2069 वैशाखको 31 गतेको राति 4 बजे भन्नुपर्छ। राशिको नाम गोमा देवी नाम आउँछ, कुम्भ राशि हुन्छ यसलाई। हामीले यसलाई चाहिँ जेठ महिनाको 1 गते भन्न पाइँदैन, वैशाखको जन्म हुन्छ है। राजयोग परेको छ, गोमा नाम आउँछ, असाध्यै राम्रो भाग्य छ, असाध्यै दिव्य चिना छ, असाध्यै राम्रो। तर अलिकति अहिले 14-15 वर्षसम्म राहु भन्ने ग्रहको दोष, यही ग्रहको दोष चलिरहेको छ है। हजुर, यो 14 वर्ष 5 महिना भनेको लगभग भनौँ न 14.5-15 वर्षसम्म राहु छ, राहुको शान्ति गराइदिनु, अलिकति पढाइमा कमजोरी, खुट्टा दुख्ने असाध्यै बानी छ तर दिमाग असाध्यै राम्रो छ है। अरू केही छ
3: कस्तो होला गुरु?
0: हजुर
3: सङ्गत कस्तो होला स्वास्थ्य?
0: मैले भनिसकेँ त स्वास्थ्यमा समस्या आउँछ, मैले भनिरहेको छु अहिले, राहु चलेको छ, राहुको शान्तिहरू गर्ने, राहुको पूजा पाठ गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
3: माता पितासँगको सम्बन्ध कस्तो होला?
0: माता पितासँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन, ग्रहहरू राम्रै छन्।
3: शुभ रङ, शुभ अङ्क
0: सबैभन्दा 9 अङ्क राम्रो हुन्छ, रातो र रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
3: गुरु एउटा मेरो अर्को एउटा जिज्ञासा छ कि?
0: हजुर भन्नु भन्नु, मजाले भन्नु त, नातिकन
3: अलिकति जति गुरु हेर्कै वर्णन गरे जस्तो हो कि?
0: हजुर
3: हामीले यहाँ एकजना गुरुलाई बोलाएर किन हेराएको थियौँ कि अस्ति भर्खरै,
0: हजुर
3: अस्ति भने बैशाखको 12 गते होला,
0: हजुर
3: त्यतिखेर किन हेराउँदा उहाँ गुरुले चाहिँ यो हजुरले जुन भन्नुहुन्छ माङ्गलिकको शान्ति गर्नु, यस्तो राहुहरूको शान्ति गर्नु भन्नुहुन्छ नि,
0: हजुर
3: यस्तो शान्ति गर्ने चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने पण्डितहरूलाई धनी पार्ने मात्रै यो शान्ति गरेर कुनै फल पाइँदैन भन्नुभयो क्या?
0: हजुर
3: अनि त्यसरी शान्ति गरेर शान्ति हुने भए यो किमा बनाउँदाखेरि जुन त्यहाँ जुन ठाउँमा भएको ग्रह चेन्ज हुनुपर्छ अनि मात्रै शान्ति हुन्छ, नत्र शान्ति नै हुँदैन, ज्योतिष यो पण्डितहरूलाई धनी पार्ने मेरो मात्रै हो भन्नुहुन्छ उहाँले।
0: उहाँले
3: फेरि ज्योतिष परिषदको अध्यक्ष पनि हो भन्नुहुन्छ।
0: के अध्यक्ष?
3: ज्योतिष परिषदको अध्यक्षहरू
0: कुन जिल्लाको कि केन्द्रको अध्यक्ष? अरे
3: सुनसरीको
0: के नाम रहेछ? मैले पनि बुझ्नुपर्छ। अनि ज्योतिष ज्योतिष हेरेर चाहिँ के हुन्छ अरे त फेरि?
3: त्यो अब यो शास्त्रलाई मान्नुहुन्छ कि मान्नुहुन्न भनेर सोधेको।
0: हजुर
3: त्यसरी सोद्धाखेरि चाहिँ उहाँले भन्नुभयो यो पहिलेको शास्त्र होइन, ऋषिहरूले लेखेको शास्त्र होइन, यो पछि ज्योतिषहरूले नै कमाइ खाने मेलोको लागि लेखेको शास्त्र हो, यो शास्त्रको कामै छैन भन्नुभयो क्या उहाँले।
0: अनि उहाँले चाहिँ कहाँको शास्त्र पढ्नु भएको छ त?
3: उहाँले शास्त्र त के पढ्नुहुन्छ, गाउँमा पहिले बाबुबाजेले हेर्नु भएको त्यही सिक्नु भएको होला।
0: अनि उहाँले सिकेको विद्यालय चाहिँ धनीको हुन्छ अरे त? यस्तो हुन्छ क्या, सुन्नु न के हो भने नि ग्रह शान्ति गर्दा ग्रह शान्ति हुँदैन भने सत्ता लाउँदा पनि त त्यही मन्त्र हुनु, सत्ता पनि अब बेकार भन्नु पर्यो, शास्त्र पनि बेकार भन्नु पर्यो, त्यो मान्छे क्रिस्चियन हुन सक्छ हजुर, ज्योतिषको नाममा बदनाम गराउँदै क्रिस्चियनको अलिअलि पैसा खाएर डलर खाएर त्यो मान्छे त्यसरी भाड्दैन हुन सक्छ, नभएदेखि त्यस्तो मान्छे आयो भने मलाई सिधै फोन गर्नु,
3: केही गरेर केही हुनेवाला छैन, त्यो व्रत बसेर अब उसैको ध्यान भक्ति गर भने क्षमा गर्नुभयो भने भगवान्ले क्षमा गर्नुभयो भने केही फल पाइन्छ, नत्र केही कामै छैन, त दाउनलाई धनी पार्ने
0: ठिक छ त नि। अब उहाँले भनेको आधारमा त ग्रह शान्ति पनि गर्नु भएन, सत्ता पनि लाउनु भएन, श्राद्ध पनि गर्नु भएन, मन्दिर जानु हुन्न है, फेरि मन्दिरमा त गराएछ 15 रुपियाँ राखिन्छ, मन्दिरको मान्छे धनी हुन्छ,
3: सप्ता लाएर चाहिँ केही फल पाइन्छ कि पाइँदैन भनेर यहाँ सप्ताको कुनै कुरै छैन भन्नुभयो।
0: बिचरा बिचरा बिचरा बिचरा संसारले मानेको कुरा ठिक छ, अब उहाँ त्यस्ता भ्रम हुन्छन् हजुर, त्यस्ताको पछि दौडिनु हुँदैन, त्यस्ता मान्छेलाई भेटेपछि गालामा एक चर्कन दिएर चाहिँ तिरमिरी झाँदी आइदिनु होला, केही फरक पर्दैन, परेको म भेट्छु, शास्त्रको शास्त्रको शास्त्रको बदनाम गर्दै हिँड्ने मान्छेलाई पाता कस्न मिल्छ, केही फरक पर्दैन है। अनि उहाँलाई चिना चाहिँ कहाँको शास्त्र हेर्नुभएको छ? त्यही शास्त्र लेख्ने ऋषिले भागवत लेख्छन्, त्यही शास्त्रले लेख्ने मान्छेले चाहिँ वेद लेखेका हुन्छन्, अनि उहाँ चाहिँ किन हेर्नु भएको छ चिना?
3: चिना हेरेर अनि के अर्थ भयो त, केही शान्ति नै हुँदैन भनेको अब चिनामा भाग्य हेर्ने हो, अनि जुन आफ्नो भाग्य जस्तो छ त्यही अनुसारले अघि बढ्नको लागि चिना चाहिँ यसो पछ्याउने बाटो मात्रै हो भन्नुभयो
0: ल ठिक छ। अब यसको लागि हामीले समय खर्च नगरौँ, त्यस्ता के भन्छ त्यसलाई त्यस्ता मान्छेलाई हामीले केही भन्नु छैन, त्यो तपाईँले कसरी बुझ्नुहुन्छ त्यस्ता यस्तो हुन्छ क्या, उहाँको नाम भएन, पैसो भएन, अरूले गरेका देखाएका छन्, सप्ताह लाएर मान्छेले चाहिँ घर किनेका छन्, गाडी किनेका छन्, सबैले हाइहाइ गरेका छन्, उहाँलाई त डाहा भएको, जलेको, जलन भएको
3: है। अब हजुरको बारेमा मैले भन्दाखेरि के भन्नु हो भने यो इन्द्रजाल परेको हो, यो त्यसरी पत्ता लाउनै सक्दैन भन्नु हो क्या।
0: बिचरा बिचरा इन्द्रजाल भने के हल्छ मैले देखा पनि छैन बिचरा। ठिक छ, खुसी लाग्यो, धन्यवाद है। दिउँसो दिउँसो फोन गरेर उहाँको फोन नम्बर दिनु होला, म उहाँलाई जानकारी गराउँछु है त। राधे। यसरी हरेक कुरामा चाहिँ ग्रहको दृष्टि दिएर हामीले जानकारी गराइरहेका छौँ, तपाईँको यो ग्रहको कारणले गर्दा यस्ता यता यस्तो भएको कारणले गर्दा कसरी हामी पढ्छौँ इन्द्रजाल, के हो इन्द्रजाल भने, जसले त्यो पढेको छ उसलाई थाहा हुन्छ, हामीलाई थाहा छैन। यो दासले अहिलेसम्म इन्द्रजाल पढेको पनि छैन, हामीले केही पनि गरेका छैन, विश्वास गर्ने यस्तो हुन्छ क्या। मान्छेलाई के हुन्छ भने अरूलाई कसरी हुन्छ तल पार्ने काम भइरहेको हुन्छ, उसले गर्यो राम राम राम राम, लक्ष्मण सुब्बाजीले अहिले नेपालभरि मान्छेले चिने राम राम राम राम ओहो भन्ने हुन्छ। अब त्यो भएपछि लक्ष्मण सुब्बाजी केही पनि होइन, उहाँले जान्नु भएन भनेर हजुरले जान्नु भन्दा उहाँ खुसी हुनुहुन्थ्यो होइन। अनि त्यो हुन्छ, हामीले तपाईँहरूलाई एउटा कुरो भनिहाल्यौँ, वैदिक हिसाबले तपाईँ हामीलाई विश्वास गर्नुहुन्छ, हामीले तपाईँलाई कवच दिइरहेका छौँ, कवच लाउनु भएको छ धेरैले, त्यो कवचभित्र हामी के हुन्छ भन्दा वैदिक मन्त्र, वेदको मन्त्र हुन्छ हजुर। कहीँ महामृत्युञ्जय मन्त्र हुन्छ, कहीँ शनिको मन्त्र हुन्छ, कहीँ राहुको मन्त्र हुन्छ, कहीँ नौडे ग्रहहरूलाई सम्मिश्रण गरेर हामीले मन्त्र जप गरेको तपाईँलाई लेखेको प्रसादहरू हुन्छ, त्यो प्रसाद स्वरूप तपाईँलाई आउने हो। कवच भनेको अर्थ बुटी भनेको अर्थ त्यो खोलेर मजाले हेर्न आउनु होला हामीसँग। तपाईँले लाग्ने चार्ज कति हुन्छ, दक्षिणा त तपाईँले तिर्नुपर्ने हुन्छ, त हामी खोलेर तपाईँलाई देखाइदिन्छौँ। त्यसमा कुनै पनि हाम्रो अरू कुराहरू जस्तै कुनै कुनै त्यो तान्त्रिकहरूले कुनै कुनै त्यो भूतहरू साधना गर्ने मान्छेहरूले कता कता रगत हाल्छन् रे, कता कता चाहिँ हड्डी हाल्छन् रे भनेर सुने हो मैले। हाम्रोमा त्यस्तो बिल्कुल केही पनि हुँदैन, हाम्रोमा मात्र वैदिक मन्त्रको काम हुन्छ, हामी वैदिक मान्छे हो, हामी न इन्द्रजाल पढेको न तन्त्र मन्त्र जानेको हामीलाई केही थाहा छैन, मैले मात्र चिनाहरू छु। मैले इन्द्रजाल पढेर तपाईँहरूको यहीँबाट संसार देख्ने भएको भए हात पनि हेरिदिन्छु भनेर हातको फोटो हाल्नु भनिदिन्थे म, ए मान्छेले हातको फोटो हालिदिनु भन्छन् हो, अब हच्चा गरेर हातको फोटो राखेर रेखा देखिन्छ फोटोमा। आजभोलिको जमानामा हातको फोटो चाहिँ हाल्नु यहाँ मलाई, म हेरिदिन्छु भन्छन् मान्छेले। अब जब कि हस्तरेखाको विश्वविद्यालयमा पढाइ नै छैन है, मान्छेहरू अनेक थरीका हुन्छन्। ठिक छ, मान्छेले सोच्ने, अब हेर्नु न तपाईँहरूलाई हामीले के भने, तपाईँले गरेको बिहान बेलुका गरेको पूजाको पनि उहाँले निन्दा गर्नुभयो, शास्त्रको निन्दा गर्नुभयो, ग्रह शान्तिको निन्दा गर्नुभयो भने उहाँ कस्तो मान्छे भन्ने कुरो तपाईँहरूले आफैले विचार गर्नुहोला। त्यस्ता मान्छेलाई चाहिँ के गर्ने, पाता कस्नुपर्छ क्या। पाता कसेर भने के थाहा छ, पाता कस्ने तिनतिर मोड्ने भनेको चाहिँ ब्राह्मणको हत्या गरे समान हुन्छ, मान्छेलाई मारि पनि हाल्नुहुन्न नि त होइन, शिर छेदन गर्न त हुँदैन, तर उसलाई मरे समानको फल के हुन्छ, तिनतिर पाटा मोड्नुपर्छ है। अर्जुनले जसरी पाटा कसेको इतिहास छ नि भागवतहरूमा होइन, त्यसै कारणले गर्दा तपाईँहरूले पनि त्यस्ता मान्छे आयो भने पाटा मोडिदिए हुन्छ, तिनतिर मोडेर पठाइदिए हुन्छ, ब्राह्मणको टुप्पी सहित तिनतिर कसैले कपाल काटिदियो भने टाटे पाङ्ग्रे पारिदियो भने त्यो मान्छेको मृत्यु भएको समान हुन्छ, ती ब्राह्मणको काम छैन भन्छ शास्त्रले। त्यसो कुरो आतताईलाई छोड्न पनि हुँदैन, आतताई भएर ब्राह्मण कुलमा जन्मितलाई मार्न पनि हुँदैन, म ब्राह्मण हुँ भने इज्जत धोती लगाएर मार्न पनि भएन, तर त्यसलाई छोड्न पनि हुँदैन, त्यस्ता मान्छेलाई तिनतिर मर्नुपर्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिष तर्पणको बसाईमा छौं, कार्यक्रमको आज अन्तिम भागमा छौं, भोलि बिहान 8 बजे उपस्थित हुने वार्ताका साथमा आजको लागि आएका चाहन्छु। तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। श्री कृष्ण राधे राधे।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 9796164 9914। सिटी सेन्टर खासबारी नगरपालिका एक भानुचोक शङ्ख।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741 47।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: कम प्रिमियममा आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ, त्यसैले त म सही भन्दैछु।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

श्रम संस्कृति पार्टी र सुदन किराती समूह बीच आज औपचारिक एकता हुँदै किरातीलाई वरिष्ठ नेता बनाइने। इरानी सैन्य सुविधालाई लक्षित गर्दै अमेरिकाद्वारा आक्रमण, अमेरिकी सम्झौता स्वीकार गर्न ट्रम्पको आग्रह। र नेपालको एक टोलीले एक दिवसीय अभ्यास सिरिजको आफ्नो दोस्रो खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्ने।

0: राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड
1: लहै छुट लहै छुट
0: 10 होइन 20 होइन पुरै 100% सम्म छुट छ है नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस् सर्चहरू लागू हुनेछ
2: जो नेपाल में पहिलका बेर ग्यालबलुम प्रविधि से बनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता गुलाब जुरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आप टिकाऊ है छे 3 गुणा बेसी टिके छे हुलास छे त और कथिले खोजबे
3: नमस्कार कान्तिपुर डायरीका साथमा सहकर्मी सुनिता र पूजनी समाचार अब विस्तारमा
4: श्रम संस्कृति पार्टीले माओवादीका पूर्व नेता सुदन किरातीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने भएको छ केही नेता कार्यकर्ता सहित श्रम संस्कृति पार्टी प्रवेश गरेका किरातीलाई वरिष्ठ नेतासँगै एक उपाध्यक्ष एक सचिव र एक केन्द्रीय समितिमा 15 जनालाई जिम्मेवारी दिन लागि हो अध्यक्ष हर्क साङपाङ र किरातीबीच समायोजनको विषयमा सहमति जुटेसँगै आज दिउँसो एकता घोषणा कार्यक्रम राखिएको नेताहरूले बताएका छन् नेकपा एकीकृत समाजवादीसँग माओवादीले एकता गरेपछि पार्टी छाडेर किराती प्रगतिशील लोकतान्त्रिक पार्टी प्रणोपामा जानुभएको थियो

0: दिनदेखि अवरूद्ध रहेको बीपी राजमार्गमा पनि गाड़ी चल्न थालेका छन्। काभ्रेस्थित रोशी खोलाले बगाएको डाइभर्सन मरमत गरेपछि यातायात आवागमन शुरू भएको हो। सो खण्डमा लेन अनुशासन कायम गरी यातायात चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
1: नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशमा गरिएको सिफारिशबारे धारणा बनाउन आज बैठक बोलाएको छ। संवैधानिक परिषदले गरेको सिफारिशका विषयमा समान धारणा बनाउन बारको बैठक बस्न लागेको हो। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद, कानूनविद र पूर्व पदाधिकारीलाई समेत छलफलका लागि बोलाइएको छ। उनीहरूको रायपछि बारले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने कोइरालाले जानकारी दिनुभयो। संवैधानिक परिषद बैठकले बहुमत निर्णयका आधारमा चौथो वरियतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेपछि बारले आन्तरिक छलफल गर्न लागेको हो। संवैधानिक परिषदले वरिष्ठताको परम्परा तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि अहिले पक्ष विपक्षमा विभिन्न बहस भइरहेका छन्। यसै विषयमा हामीले अधिवक्ता सुभाष रिसालसँग प्रधान न्यायाधीश नियुक्तिमा देखिएको विवादलाई कसरी हेर्नु भएको छ भनेर संवाद गरेका छौं।
2: प्रधान न्यायाधीश नेपालको सर्वोच्च अदालतमा बन्ने एउटा आफ्नै विधि छ, आफ्नै संविधानको धारा 129 उपधारा 3 जसरी कुनै पनि न्यायाधीश जसले चाहिँ सर्वोच्च अदालतमा 3 न्यायाधीशका रूपमा काम गरिसक्नु भएको छ उहाँलाई प्रधान न्यायाधीश बनाउन सकिन्छ अथवा त्यो योग्यता पुग्छ त्यतिले मात्रै भन्ने खालको संवैधानिक व्यवस्था चाहिँ छ। त्यो संवैधानिक व्यवस्था नभएको होइन, तर संविधानलाई पढ्दाखेरि कुनै पनि ठाउँको संस्कार, कुनै पनि ठाउँको पृष्ठभूमिलाई पनि सँगसँगै लिएर जानुपर्छ। त्यो कारणले गर्दाखेरि संविधानलाई अक्षरशः पालना गर्ने त हो, संविधानलाई त्यसलाई लिटरली इन्टरप्रेट गर्ने हो, तर त्यो लिटरल भन्ने कुरा चाहिँ जहिले पनि कानूनमै लेखिएको अथवा संविधानमै लेखिएको अक्षर अक्षर मात्रै हुन्छ भन्ने होइन, त्यसको मर्म पनि हेर्नुपर्छ। र त्यो मर्म हेर्दाखेरि चाहिँ संविधान नै मानेर जाने हो भने पनि हामीले चाहिँ संविधानको मर्म अनुसार जाँदाखेरि यो न्यायाधीश वरिष्ठताका आधारमा सबैभन्दा माथि हुनुहुन्छ, वरिष्ठतम न्यायाधीश हुनुहुन्छ, उहाँलाई चाहिँ सर्वोच्च अदालतको प्रधान न्यायाधीश बनाउनु पर्ने हो, जुन चाहिँ अहिले हुन सकेन र यो चाहिँ नेपालको न्यायिक इतिहासमा एउटा कालो दिनका रूपमा, कालो घटनाका रूपमा दर्ज पनि हुन सक्छ।
1: प्रधान न्यायाधीश नियुक्ति चाहिँ वरिष्ठताको आधारमा नभई कार्य सम्पादनको आधारमा भनेर बताइएको छ।
2: कार्य सम्पादनलाई 2-3 नापकहरू हुन्छन्। यसो हामीले सरसर्ती हेर्दाखेरि सबैभन्दा पहिलो कुरा त इन्जिनियरिङ ब्याकग्राउण्डबाट आएको प्रधानमन्त्रीले नेपालको कानूनी क्षेत्रमा को न्यायाधीश कतिको सक्षम छ भनेर टोक्ने विषय होइन, त्यो मेरो सबैभन्दा फर्स्ट रिजर्भेसन नै त्यही हो। दोस्रो, उहाँले भन्नुभएको शब्द भनेको योग्यता र दक्षता। प्रधानमन्त्रीलाई अलिकति मात्रै पनि न्यायालयको भविष्यका बारेमा चिन्ता थियो भने सबै न्यायाधीशहरूको सिभी पाइन्छ सर्वोच्च अदालतको साइटमा, त्यहाँ गएर चेक गर्दा हुन्छ योग्यता र दक्षताका आधारमा प्रधान न्यायाधीश बन्नुपर्ने को हो भन्ने कुरा। अर्को, योग्यता र दक्षताकै कुरा गर्दै गर्दाखेरि उहाँहरूले एउटा आधार निकाल्नु भएको छ, मुद्दा फर्स्योर। मुद्दा फर्स्योरका आधारमा जाने हो भने एकदमै सामान्य निवेदनहरू हुन सक्छन्, रेट निवेदन हुन सक्छन्, सामान्य प्रकृतिका दिवानी र फौजदारी मुद्दाहरू हुन सक्छन्। र अर्को हुन्छ विशेष गरी नजिर स्थापित गर्ने मुद्दाहरू। उहाँलाई यदि कार्य सम्पादन हेर्नु थियो भने मुद्दा फर्स्योर गर्दा कतिवटा नजिर स्थापित भएको छ भनेर हेर्नु भएको छ, को को न्यायाधीशहरूले कस्तो कस्तो खालको नजिरहरू प्रतिपादन गर्नुभएको छ उहाँहरूको विवेक लगाएर, त्यो भएर यो मुद्दा फर्स्योर एकदमै केटाकेटी रिजन हो। यो मैले आफूले भन्नुपर्दाखेरि पनि एकदमै कसरी चाहिँ आफ्नो जुडिसियरी माथि गरेको एक्जिक्युटिभ पावरको ओभर रिचलाई कसरी जस्टिफाई गरौं भन्दाखेरि सबैभन्दा नालायकीपन तर्क जुन हुन सक्छ त्यो नालायकीपन तर्क प्रधानमन्त्रीबाट आएको हो र उहाँले जुडिसियरीमा को कति योग्य, को कति दक्ष भनेर भन्ने विषय होइन। किनभने सपना प्रधान मल्ल भनेको एउटा यस्तो नाम हो जुन चाहिँ अन्तर्राष्ट्रिय समुदायमा समेत महिलाहरूको हक अधिकार स्थापित गर्नका लागि एकदमै सुपरिचित नाम हो। आज हामी संविधानमा महिला हकको कुरा गर्छौ, संविधानमा चाहिँ हामी इक्वालिटीको कुरा गर्छौ, यसमा उहाँको भूमिका कस्तो छ भनेर के लागेको छ त यो सरकारले, त्यो सबै कुराहरूलाई ध्यान दिँदाखेरि यो न्यायाधीशहरू सपना प्रधान मल्ल मात्रै होइन, त्यस पछाडिको कुमार रेग्मी, त्यस पछाडिको हरिप्रसाद फुयाल, उहाँहरू सबै बराबर योग्य हुनुहुन्छ, बराबर दक्षता राख्नुहुन्छ। यसरी जुडिसियरीमाथि एक्जिक्युटिभ ओभर रिचले चाहिँ नेपालको इतिहासमा सेपरेशन अफ पावर, इन्डिपेन्डेन्स अफ जुडिसियरीमा एउटा ठूलो कालो धब्बाका रूपमा रहन्छ।
0: सहकारी संकट समाधानका लागि सरकारले ठूला ऋणीको नाम सार्वजनिक गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको ऋण नतिर्ने ऋणीको नाम पहिलो पटक सार्वजनिक गरेको हो। समितिले

0: ऋण भुक्तानी नगरी कानूनी कार्यवाहीको चेतावनी दिँदै ऋणको विवरण सार्वजनिक गरिसकेको छ। बचतकर्ताको रकम फिर्ता गर्न दबाव बढ़िरहेका बेला समितिले समस्याग्रस्त घोषणा गरिएका 10 सहकारी संस्थासँग सम्बन्धित ऋणीको विवरण सार्वजनिक गरेको हो। समितिले ऋण नतिरे कानून अनुसार असूली प्रक्रिया अघि बढ़ाइने पनि जनाएको छ। समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र ऋण नतिरे कानून बमोजिम असूली प्रक्रिया अघि बढ़ाइने चेतावनी पनि दिइएको छ। यसअघि समितिले 15 दिने सूचना जारी गर्दै समस्याग्रस्त सहकारी कारिणीलाई ऋण चुक्ता गर्न आह्वान गरेको थियो। निर्धारित अवधिभित्र सम्पर्कमा नआएपछि ठूला ऋणीको नाम सार्वजनिक गरिएको समितिले जनाएको छ। समितिले अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम पनि क्रमिक रूपमा सार्वजनिक गरिने जनाएको छ। अन्य ऋणीलाई पनि कार्यालयमा सम्पर्क गरी ऋण तिर्न आग्रह समितिले आग्रह गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: Coming up next,
5: The Good Morning Show.
6: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले इरानी सैन्य सुविधालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। इरानले नौसेनाको जहाजमा आक्रमण गरेपछि प्रतिक्रिया स्वरूप सो हमला गरिएको अमेरिकाले दावी गरेको हो। यता इरानले हर्मुज जलमार्गमा इरान र शत्रुबीच गोली आदान प्रदान भएको पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार हर्मुज जल घाटीमा विस्फोटको खबर आएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले अमेरिकी जहाजहरू सो क्षेत्रबाट गुजिरहेको बेला इरानले आक्रमण गरेको र सो आक्रमण रोक्नुका साथै आत्मरक्षाको लागि प्रत्याक्रमण गरेको जनाएको छ। आक्रमणका दौरान इरानी सेनाले मिसाइल, ड्रोन र साना डुंगाहरू समेत प्रक्षेपण गरेको कमाण्डले जनाएको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजमा ठूलो क्षति भएको र अमेरिकी प्रस्तावित सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
7: खेलकुद समाचारको साथमा
8: एलजी लाइट्स गुड।
0: नेपालको ए टोलीले एक दिवसीय अभ्यास सिरिज अन्तर्गतको आफ्नो दोस्रो खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल मूलपानी स्थित माथिल्लो क्रिकेट मैदानमा अहिले केही बेरपछि शुरू हुनेछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। अमेरिका भने जितका साथ सिरिजको शुरूआत गर्ने योजनामा छ। यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल एले स्कटल्याण्डमाथि 45 रनको जित निकालेको थियो। नेपाल स्कटल्याण्ड र अमेरिका बीचको आईसीसी विश्वकप लीग टूको सिरिज अघि नेपाल ए टोलीसँग यो अभ्यास सिरिज भएको हो। नेपाल एले भोलि फेरि स्कटल्याण्डसँग तथा वैशाख 28 अमेरिकासँग खेल्ने तालिका छ। प्रसंगसँगै बिहान 9 बजेको कान्तिपुर डायरी सकियो। सहकर्मी सुनिता र पूजनी बिदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय सङ्खुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म सङ्खुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरू हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्य

0: 下来哦，上课说吧。
1: 摩天轮的说来给什么的是的呢，नेपाल नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभाको आयोजना तथा झापा मेची आँखा अस्पताल बेतामोटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेची आँखा अस्पताल बेतामोटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा। खुशीको खबर खुशीको खबर खुशीको खबर यही त 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याटो प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाड जोड्नेका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाड जोड्ने तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाटीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु फलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649597 र 99087578।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शैली नाच तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राई ययोखा दिङ्ला भोजपुर।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ 95.5 मेगाहर्ज।
3: Register, enjoy with us.

0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 दफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914। सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: एनसीएसए कम्प्युटर सेन्टर खादबारी सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 0295901055।
5: More style, more design. Total Tailors.
6: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
8: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: के गर्दै केटा हो आज निरोध लागि एनिभर्सरी सरेर जाने होइन सोल्टिनु नै आउँदै छ हो
1: म त कता जान्छु
2: म त नौ जान्छु
3: म त नयाँ लुगा किन जान्छु
1: म त मुख धुन जान्छु यहाँ

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हात बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खुल्ने दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तिमी बाहेक अन्त जाने ठाउँ नै छैन।
1: लौ न के भन्छ विचार।

0: दिन रात तिमीलाई सम्झ तिम्रै खोज मन मस्तिष्कमा तिम्रै सोच काम नि छैन दाम नि छैन तिमी बाहेक अन्त जाने ठाउँ नि छैन
1: लौन के भन्छ विचार

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801, जनक पौडेली, 9852-58344 र 0295-60248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल,
9: सम्पर्क नम्बर 9816655553
8: र 9843180049।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन त काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्नु पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
10: सम्पर्क 0294404 र 9804548027।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: सही भन्दैछु
3: जीवनको लागि।

मन्त्री परिषद बैठक जारी, केही महत्वपूर्ण नियुक्त गर्ने तयारी। प्रधान न्यायाधीशमा गरेको सिफारिशबारे साझा धारणा बनाउन नेपाल बार एसोसिएशनको बैठक बस्दै। इरानी सैन्य सुविधालाई लक्षित गर्दै अमेरिकाद्वारा आक्रमण, अमेरिकी सम्झौता स्वीकार गर्न ट्रम्पको आग्रह। र एक दिवसीय अभ्यास सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दै।

0: राइट यो नयाँ वर्ष एलजीका घर आशी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड
1: छुट
0: दस छैन 20 छैन पुरै 100% सम्म छुट छ है नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01597097171 सम्पर्क गर्नुहोस् सर्तहरू लागू हुनेछ

0: नमस्कार, कान्ति पुजारीका साथमा तारा र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकले केही महत्वपूर्ण नियुक्त गर्ने बुझिएको छ। त्यस्तै बैठकमा केही नियुक्तिका लागि प्रक्रिया अगाडि बढ़ाउने बताइएको छ। अध्यादेश मार्फत यसअघिका राजनैतिक नियुक्ति खारेज भएका ठाउँमा नयाँ नियुक्तिका लागि सरकारले तयारी थालेको हो। वैशाख 28 गते शुरू हुने संसद अधिवेशनमा केही विधेयक लैजाने बारे समेत सरकारले तयारी थालेको छ।
0: नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशमा गरिएको सिफारिश बारे धारणा बनाउन आज बैठक बोलाएको छ। संवैधानिक परिषदले गरेको सिफारिशका विषयमा समान धारणा बनाउन बारको बैठक बस्न लागेको हो। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद, कानूनविद र पूर्व पदाधिकारीलाई समेत छलफलका लागि बोलाइएको छ। उनीहरूको रायपछि बारले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने कोइरालाले जानकारी दिनुभयो। संवैधानिक परिषद बैठकले बहुमत निर्णयका आधारमा चौथो वरियतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेपछि बारले आन्तरिक छलफल गर्न लागेको हो। संवैधानिक परिषदले वरिष्ठताको परम्परा तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि अहिले पक्ष विपक्षमा विभिन्न बहस भइरहेका छन्। यसै विषयमा हामीले अधिवक्ता सुभाष रिसालसँग प्रधान न्यायाधीश नियुक्तिमा देखिएको विवादलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
2: प्रधान न्यायाधीश नेपालको सर्वोच्च अदालतमा बन्ने एउटा आफ्नै विधि छ, आफ्नै संविधानको धारा 129 उपधारा 3 जसरी कुनै पनि न्यायाधीश जसले चाहिँ सर्वोच्च अदालतमा 3 न्यायाधीशका रूपमा काम गरिसक्नु भएको छ उहाँलाई प्रधान न्यायाधीश बनाउन सकिन्छ अथवा त्यो योग्यता पुग्छ त्यतिले मात्रै भन्ने खालको संवैधानिक व्यवस्था चाहिँ छ। त्यो संवैधानिक व्यवस्था नभएको होइन, तर संविधानलाई पढ्दाखेरि कुनै पनि ठाउँको संस्कार, कुनै पनि ठाउँको पृष्ठभूमिलाई पनि सँगसँगै लिएर जानुपर्छ। त्यो कारणले गर्दाखेरि संविधानलाई अक्षरश पालना गर्ने त हो, संविधानलाई त्यसलाई लिटरली इन्टरप्रेट गर्ने हो, तर त्यो लिटरल भन्ने कुरा चाहिँ जहिले पनि कानूनमै लेखिएको अथवा संविधानमै लेखिएको अक्षर अक्षर मात्रै हुन्छ भन्ने होइन, त्यसको मर्म पनि

0: इन्जिनियरिङ ब्याकग्राउण्डबाट आएको प्रधानमन्त्रीले नेपालको कानूनी क्षेत्रमा को न्यायाधीश कतिको सक्षम छ भनेर तोक्ने विषय होइन, त्यो मेरो सबैभन्दा फर्स्ट रिजर्भेसन नै त्यही हो। दोस्रो, उहाँले भन्नुभएको शब्द भनेको योग्यता र दक्षता। प्रधानमन्त्रीलाई अलिकति मात्रै पनि न्यायालयको भविष्यका बारेमा चिन्ता थियो भने सबै न्यायाधीशहरूको सीभी पाइन्छ सर्वोच्च अदालतको साइटमा, त्यहाँ गएर चेक गर्दा हुन्छ योग्यता र दक्षताका आधारमा प्रधान न्यायाधीश बन्नुपर्ने को हो भन्ने कुरा। अर्को, योग्यता र दक्षताकै कुरा गर्दै गर्दाखेरि उहाँहरूले एउटा आधार निकाल्नु भएको छ, मुद्दा फर्स्योर। मुद्दा फर्स्योरका आधारमा जाने हो भने एकदमै सामान्य निवेदनहरू हुन सक्छन्, रिट निवेदन हुन सक्छन्, सामान्य प्रकृतिका दिवानी र फौजदारी मुद्दाहरू हुन सक्छन्। र अर्को हुन्छ विशेष गरी नजिर स्थापित गर्ने मुद्दाहरू। उहाँलाई यदि कार्य सम्पादन हेर्नु थियो भने मुद्दा फर्स्योर गर्दा कतिवटा नजिर स्थापित भएको छ भनेर हेर्नु भएको छ, को को न्यायाधीशहरूले कस्तो कस्तो खालको नजिरहरू प्रतिपादन गर्नु भएको छ उहाँहरूको विवेक लगाएर। त्यो भएर यो मुद्दा फर्स्योर एकदमै केटाकेटी रिजन हो। यो मैले आफूले भन्नु पर्दाखेरि पनि एकदमै कसरी चाहिँ आफ्नो जुडिसियरीमाथि एक्जिक्युटिभ पावरको ओभर रिचलाई कसरी जस्टिफाई गरौं भन्दाखेरि सबैभन्दा नालायकीपन तर्क जुन हुन सक्छ त्यो नालायकीपन तर्क प्रधानमन्त्रीबाट आएको हो र उहाँले जुडिसियरीमा को कति योग्य को कति दक्ष भनेर भन्ने विषय होइन। किनभने सपना प्रधान मल्ल भनेको एउटा यस्तो नाम हो जुन चाहिँ अन्तर्राष्ट्रिय समुदायमा समेत महिलाहरूको हक अधिकार स्थापित गर्नका लागि एकदमै सुपरिचित नाम हो। आज हामी संविधानमा महिला हकको कुरा गर्छौ, संविधानमा चाहिँ हामी इक्वालिटीको कुरा गर्छौ, यसमा उहाँको भूमिका कस्तो छ भनेर के लागेको छ त यो सरकारले, त्यो सबै कुराहरूलाई ध्यान दिँदाखेरि यो न्यायाधीशहरू सपना प्रधान मल्ल मात्रै होइन, त्यस पछाडिको कुमार रेग्मी, त्यस पछाडिको हरिप्रसाद फुयाल, उहाँहरू सबै बराबर योग्य हुनुहुन्छ, बराबर दक्षता राख्नुहुन्छ। यसरी जुडिसियरीमाथि एक्जिक्युटिभ ओभर रिचले चाहिँ नेपालको इतिहासमा सेपरेसन अफ पावर, इन्डिपेन्डेन्स अफ जुडिसियरीमा एउटा ठूलो कालो धब्बाका रूपमा रहन्छ।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हरकर साम्पाङले प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा उपसभामुख रूबी कुमारी ठाकुरले हस्ताक्षर गरेको प्रति असन्तुष्टि जनाउनु भएको छ। सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा पार्टीबाटै गएकी उपसभामुखले समेत हस्ताक्षर गरेको प्रति उहाँले आपत्ति जनाउनु भएको हो। साम्पाङले चौथो वरियतामा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश सिफारिश गरेर सरकारले ठूलो गल्ती गरेको दावी समेत गर्नुभएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गर्ने संवैधानिक परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, नेपाली कंग्रेस संसदीय दलका नेता विश्वराज आङ्देम्बेले असहमति जनाउनु भएको छ। खान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: उपलब्ध हुनेछ थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
6: रेनबुल बबाल एनर्जी
7: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सर्वोच्च अदालतमा पेशी तोक्न ढिलाइ भएको छ। यसअघि प्राय 9:30 बजे पेशीका लागि गोला ताणिने भए पनि आज भने पेशी तोक्न ढिलाइ भएको थियो। केही बेर अघि मात्रै पेशी सूची सार्वजनिक गरिएको छ। संवैधानिक परिषदले यस अघिको वरिष्ठ न्यायाधीशलाई नै प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै चौथो वरियतामा रहेका मनोज शर्मालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेपछि न्यायाधीशहरू छलफलमा जुटेकाले केही बेर प्रभावित भएको बताइएको छ।
1: अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले इरानी सैन्य सुविधालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। इरानले नौसेनाको जहाजमा आक्रमण गरेपछि प्रतिक्रिया स्वरूप सो हमला गरिएको अमेरिकाले दावी गरेको छ। यता इरानले हर्मुज जलमार्गमा इरान र शत्रुबीच गोली आदान प्रदान

0: भएको पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार हर्मुज जलमार्गमा विस्फोटको खबर आएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले अमेरिकी जहाजहरू सो क्षेत्रबाट गुज्रिरहेका बेला इरानले आक्रमण गरेको र सो आक्रमण रोक्नका साथै आत्मरक्षाका लागि प्रत्याक्रमण भएको जनाएको छ। आक्रमणका दौरान इरानी सेनाले मिसाइल, ड्रोन र साना ढुङ्गाहरू समेत प्रक्षेपण गरेको कमाण्डले जनाएको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजमा ठूलो क्षति भएको र अमेरिकी प्रस्तावित सम्झौता स्वीकार गर्न आग्रह समेत गर्नुभएको छ।
1: नेपालको ए टोलीले एक दिवसीय अभ्यास सिरिज अन्तर्गतको दोस्रो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा जारी खेलमा नेपाल लगातार दोस्रो जीतको खोजीमा छ। अमेरिका भने जीतका साथ सिरिजको शुरूआत गर्ने लक्ष्यमा हुनेछ। यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल एले स्कटल्याण्डमाथि 45 रनको जीत निकालेको थियो। नेपाल स्कटल्याण्ड र अमेरिका बीचको आईसीसी विश्वकप लीग टूको सिरिज अघि नेपाल ए टोलीसँग यो अभ्यास सिरिज भएको हो। नेपाल एले भोलि फेरि स्कटल्याण्डसँग तथा वैशाख 28 अमेरिकासँग खेल्ने तालिका छ। यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यही सकिन्छ। तारा र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9919327775।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संखुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 9761916 9914 9914। सिटी सेन्टर खाजबारी नगरपालिका 1 भानुचोक संखुवा सभा।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई यायोखा दिङ्लाले यहीमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगदिम्बा राई किरात राई ययोखा दिङ्ला भोजपुर।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
7: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभाको आयोजना तथा झापामेति आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेति आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सुनखुवा सभा।
5: खुशीको खबर
0: यहीमित 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नसल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु पलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस,
5: सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी एक बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9869595007 र 9908785578।
6: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाणपत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801,
4: जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18049।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
9: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 9843447262,
5: 9810555585
12: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852016580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु। के
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले

0: पोख्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयभूत लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् के कुरा थियो?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
8: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
13: यस्तो घर घरको आँगन पुग्छ फेरो फेरो।
14: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: यतै पख्नुहोस् त पख्नुहोस्। के गर्नुभएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै थापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 0291404084 र 9804045827।
5: NCSA कम्प्युटर सेन्टर खादबारी शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 029590155।
4: More style, more design. Total Tailors.
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई। माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई। अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई। अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापनको

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किने आउँदैन कि? झन् आकाश त गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958,
3: जनक पौडेली, 98520358344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संसार सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाटै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
2: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन त काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
2: सम्पर्क 029-41-0084 र 98-40-45-827।
8: ओहो लु, नमस्कार है सर।
9: ओहो लु, नमस्कार है सर। नमस्कार,
8: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो
9: नि सर?
8: ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल, 9865349444
10: र 0295901055।
11: More style, more design. Total Tailors.
12: Hello?
13: Hello, baini. Sanchay chhau?
12: Hajur, sanchay chu. Hajurlai kasto cha?
13: Ekdam thik cha baini. Timro lagi ra bhanju ko lagi kehi saman pathayeko chu.

0: बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंका सभावे पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञ द्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: खाँदबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्तामा भए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। यही मित्र, 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू: डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल्स फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू: पाल्स फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु पलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी एक बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9869595507 र 9908875578।
7: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाइ साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय, संखुवा सभा।

0: किरात्राई समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 को पावन अवसरमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई ययुक्खा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगदिम्बा राई, किरात्रा ययोखा दिङ्ला भोजपुर। मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संघको बासु आयोजना तथा झापा मिति आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघको सभाको खादरीमा मिति आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते, स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट, यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।

0: घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
2: को आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न चारवटा निर्णय। विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई। प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो। 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 देखि असोज 14 सम्मको 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्यभागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्य कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसैगरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरेर अघि बढ्ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। संरक्षितको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको 4 नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
3: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
3: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333 493-555।
2: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि

भर्खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीनजना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरीसहित दर्जनौं कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गति विधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछाइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस शङ्खु सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्खुवा सभा।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत किरा

0: खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथीबोरा डेन्टल खातबारी नगरपालिका एक हाटलाग ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 68,
9: जनक पौडेली, 98 5 20 58 344 र 029 5 60 248।
2: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
10: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल।
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 160 55 553 र 98 423 18 049।

किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय यायुखा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राय यायुखा दिङ्ला भोजपुर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुरन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
2: तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। यही मित्र, 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबारीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छासूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हाडजोर्नी तथा नसा, ढाड, कम्मर, हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट, ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु फलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर, खादबारी 1, बुद्ध टोल, खादबारी गेस्ट हाउस सँगै। अग्रिम मानदर्ताको लागि सम्पर्क नम्बर 99649595507 र 98 08 87 578।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: रेडियो सङ्खुवा सभा समय सूचक, अहिले अपराह्नको 4 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति तेजरत्मा आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यैमित 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेती आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैमित 2083 साल जेठ 7 गते स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट यैमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60177 98520-60177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा।
3: NCSA कम्प्युटर सेन्टर खादबारी एक सङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
2: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाफ्रे,
3: अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र ढिलो लगाउने पर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खासबरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लो दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भन्ने रहेछ? के भयो
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे।
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज टक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
3: More style, more design. Total Tailors.
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन प्रान्ति सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 029140084 र 9804045827।
7: नमस्ते डाक्टर साहब।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429801, जनक पौडेली, 98525854 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
0: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
1: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423018049।

रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919327375।
3: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र?
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।
6: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय सङ्खुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म सङ्खुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई

0: साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगि खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय सङ्खुवा सभा।
1: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरथमा आँखा तथा कान उपचार केन्द्र खादबारी संघका सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 सङ्खुवा सभा। नोट, यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520607177, 98520607177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। यही त 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू: डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू: पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु पलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99 6 49 95 7 र 99 08 87 578।

0: किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय ययोखा दिङ्लाले यहीमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राय ययोखा दिङ्ला भोजपुर।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खाजबारी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
10: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

सुनाउँदै धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बजे हो।
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
2: जितु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
3: नार्कद्वारा अहिलेसम्म 177 बालिका, 1276 जात सिफारिश, कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
4: जनशक्तिको अभाव जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्ने छ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैन।
2: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
3: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको हो। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी धेरै हुने देखिन्छ। जेठ 18 असोज 14 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेस प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ।
9: यसैबीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इण्डियन ओसियन डाइपोल तथा आर्टिक ओसिलेशन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाइ छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड़ दिनुपर्ने बताउनुभयो।
2: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
9: सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रममा मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
2: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि अघि बढ़ेको छ।
9: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
2: विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधि प्राप्त र कुनै पनि राजनैतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा

0: उपकुलपतिका लागि आवेदन माग गरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कृषि अनुसन्धानको क्षेत्रमा नार्कले गरिरहेको काम र चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त, लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी भन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार यूएईको फुजेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्य पूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्चस्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्य पूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्य पूर्वमा कार्यरत झण्डै 18,00,000 नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औल्याइएको छ।
0: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यम

0: शीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्ध जनाउनुभयो। नार्कका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका नार्कले जनाएको छ। प्रविधि अनुसन्धान यसमा नार्कको समस्या तथा चुनौतीबारे साथी विकास सपागाईले कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
1: नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवनस्तरलाई समस्या समाधान गरी र जीवनस्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्वपूर्ण कुरा विभिन्न कृषिबारीको र पशु तथा पक्षीको विभिन्न वस्तुहरूको नस्ल विकास र विभिन्न बालीहरूको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1159 विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121% अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौ र जसमा रोग किरा बाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन विधि यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पक्षीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधन का कुराहरूमा पनि हामीले प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
2: यसका उपलब्धिहरू चाहिँ के के छन्?
1: उत्पादकत्वमा लगभग दोब्बर हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरूमा प्रविधिहरू मार्फत बेमौसमी तरकारी मध्य पहाड़को सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटरबाट उसले 50,000 पनि आमदानी गर्न सक्छ।
2: नार्को अबको योजना चाहिँ के छ?
1: विशेष गरेर 2-3 समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन प्रायोरिटी हिसाबबाट अब जस्तै नयाँ नयाँ बालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संहितामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भर्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाकबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 पालिकाहरूको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीहरूको आर्थिक वर्षमा सञ्चालन गर्छौ।
2: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
1: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
0: उहाँ हुनुहुन्थ्यो नार्कका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
4: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाण्डुको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाण्डुबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देवखुरी क्षेत्रमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।
0: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निप्सी आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको हो। निप्सी 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते निप्सी 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। फाइनान्स, जलविद्युत, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको शेयर घटबढ़ भएन। आज निप्सेसनले कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.93 अर्ब कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 कित्ता शेयर 3.28 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: सुनको भाव आज तोलामा 1,100 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब परीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कार्मरोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगु यार्सापाटनमा सुरक्षा बढ़ाइएको छ।
4: दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। घोराही उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आइतबार पनि पठन पाठनलाई निरन्तरता दिने निर्णय गरेको हो। केन्द्र सरकारले हप्तामा 2 दिन अर्थात शनिबार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो। तर घोराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढ़िरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सर्वसाधारणमा यसको जोखिम अत्यन्तै कम रहेको जनाएको छ। डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसुआइयाबाट केप भडेतर्फ जाँदै गरेको बेलायती पानी जहाज एमबी होन्डियसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरण अनुसार पाँचजनामा संक्रमण पुष्टि भएको छ। थप तीनजनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्यूएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरंजित सूचना फैलन नदिन पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल ए का मयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मित पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेल हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यही वैशाख 28 देखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 अन्तर्गतको खेल हुँदैछ।
0: नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लीग खेल्ने भएका छन्। लोकेशले एन्टवर्क एन्कर्सबाट यो टी20 बेल्जियम खेल्ने भएका हुन् क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
4: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे दिल्लीको अरूण जेटली स्टेडियममा शुरू हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अंकसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अंकसहित 8 स्थानमा छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
4: नार्कद्वारा अहिलेसम्म 170 बालिका 1276 जात सिफारिश। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम। तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
4: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो शंख सभा 95.5 मेगाहर्ज।
1: एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
2: कमिंग अप नेक्स्ट, कान्तिपुर डायरी।

चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गरिएपछि न्यायिक वृत्तमा तरंग विवाद भए पनि प्रस्तावित प्रधान न्यायाधीश शर्माका लागि संसदीय सुनवाई सहज हुने निश्चित। आठवटा विश्वविद्यालयमा एकै पटक उपकुलपति नियुक्त गर्न सरकारको तयारी, 10 दिनभित्र आवेदन दिन सार्वजनिक आह्वान। भारतीय विदेश सचिव मिश्रीले गर्ने भनिएको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगन। सीमा सम्बन्धी विवाद कूटनीतिक संवादबाट समाधान गर्न तयार रहेको परराष्ट्र मन्त्रालयको भनाई। ड्रोन आक्रमणपछि रूसको दक्षिणी भेगका 13 विमानस्थलको सेवा संचालन प्रभावित। आक्रमणलाई लिएर रूस र युक्रेन बीच आरोप प्रत्यारोप। र एक दिवसीय अभ्यास सिरिजमा नेपालको लगातार दोस्रो जीत, पछिल्लो खेलमा अमेरिका पराजित।

0: नयाँ वर्ष एलजीका घर आयसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा। समाचार अब विस्तारमा।
4: शुरूमा कान्तिपुर सविस्तार।
5: कान्तिपुर सविस्तार।
4: संवैधानिक परिषदले सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीशका लागि डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेपछि तरंग सृजना भएको छ। परिषदका दुई सदस्यको विमतिका बीच परिषदले शर्मालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेपछि विभिन्न कोणबाट व्याख्या र विश्लेषण भइरहेका छन्। प्रस्तुत छ प्रधान न्यायाधीश सिफारिशले उत्पन्न विवाद लगायत विषयबारे तयार पारिएको एक सामग्री।
3: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेपछि तरंग पैदा भएको छ। शर्मा भन्दा माथि वरियतामा सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुइयाल थिए। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि वरिष्ठताका आधारमा मल्लले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्चको नेतृत्व गर्दै आएकी छन्। तर परम्परा तोड्दै वरिष्ठतम न्यायाधीशलाई सिफारिश नगरिएको भन्दै आलोचना भएका छन्। सरकारले भने प्रधान न्यायाधीश सिफारिशमा मुद्दा फर्स्योर दरका आधारमा र इतिहासमै पहिलो पटक कार्यक्षमता तथा सूचकका आधारमा प्रधान न्यायाधीशको सिफारिश गरेको दावी गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले भने
6: पाली पहिलो पटक सम्भवत पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्स्योरको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
3: प्रधान न्यायाधीशमा शर्मालाई सिफारिश गरिएको प्रति संवैधानिक परिषदका सदस्यद्वय राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित सहमति नै राखेको विवरण सार्वजनिक भएका छन्। परिषदले वरिष्ठताको परम्परा तोड्दै चौथो वरियताका शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि विभिन्न कोणमा व्याख्या विश्लेषण भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076-2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कनमा शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि थिए। शर्माले 7388 मुद्दा र निवेदनको अन्तिम टुङ्गो लगाएका छन्। पछिल्लो आर्थिक वर्ष 2080-81 मात्रै उनले 2181 मुद्दा किनारा लगाएको पनि सचिवालयले जनाएको छ। भने मुद्दा फर्सेटको आधार मान्दै प्रधान न्यायाधीशमा सिफारिश गरिएको आधार मान्नु उचित नभएको प्रतिक्रिया दिएका छन्। अधिवक्ता सुभाष रिसाल भन्छन्
7: योग्यता र दक्षताकै कुरा गर्दै गर्दाखेरि उहाँहरूले एउटा आधार निकाल्नु भएको छ मुद्दा फर्सेट। मुद्दा फर्सेटका आधारमा जाने हो भने एकदमै सामान्य निवेदनहरू हुन सक्छन्, रिट निवेदन हुन सक्छन्, सामान्य प्रकृतिका दिवानी र फौजदारी मुद्दाहरू हुन सक्छन्, र अर्को हुन्छ विशेष गरी नजिर स्थापित गर्ने मुद्दाहरू। उहाँलाई यदि कार्य सम्पादन हेर्नु थियो भने मुद्दा फर्सेट गर्दा कतिवटा नजिर स्थापित भएको छ भनेर हेर्नु भएको छ, को को न्यायाधीशहरूले कस्तो कस्तो खालको नजिरहरू प्रतिपादन गर्नु भएको छ उहाँहरूको विवेक लगाएर, त्यो भएर यो मुद्दा फर्स्योट एकदमै केटाकेटी रिजन हो। यो यसरी जुडिसियरीमाथि एक्जिक्युटिभ ओभररिचले चाहिँ नेपालको इतिहासमा सेपरेसन अफ पावर, इन्डिपेन्डेन्स अफ जुडिसियरीमा एउटा ठूलो कालो धब्बाका रूपमा रहन्छ।
3: संविधानको धारा 129 उपधारा 3 सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा 3 काम गरेको व्यक्ति प्रधान न्यायाधीशमा नियुक्ति हुन योग्य हुनेछ भनिएको छ। त्यसो त संविधानले वरिष्ठतम न्यायाधीश नै प्रधान न्यायाधीश हुनुपर्ने स्पष्ट व्यवस्था नगरे पनि न्यायालयभित्र विकसित संस्थागत अभ्यास र परम्परालाई व्यवस्था गरिएको भन्दै कानूनविदहरूले समेत सो सिफारिशको निर्णयको विरोध जनाएका छन्। वरिष्ठतम न्यायाधीश बाहेक अन्यलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्न संविधान वा कानूनले रोक नलगाएको भए पनि योग्य व्यक्तिलाई पञ्चैनीको आधार सार्वजनिक गर्नुपर्ने कानूनका जानकार बताउँछन्। सरकारले नरुचाउने फैसला गरिएमा वरिष्ठ भए पनि प्रधान न्यायाधीश हुन नसकिने संशय समेत पैदा हुने स्थिति बनेको संविधानविद विपिन अधिकारीको भनाई छ। छ। उनले भने
8: जुन निमित्त प्रधान न्यायाधीश हुनुहुन्छ उहाँले गरेका फैसलाहरू राम्रा नजिरहरू पनि छन् र उहाँलाई एउटा विज्ञ न्यायाधीशका रूपमा पनि लिन सकिन्छ। उहाँको सिफारिस नहुँदाखेरि कुन कारणले उहाँको सिफारिस भएन भन्ने कुरो स्पष्ट हुनु पर्थ्यो र सार्वजनिक जानकारीमा आउनु पर्थ्यो। कुनै व्यक्तिका बारेमा कुरा गर्छौ त बहिष्करण गर्नुपर्ने या तह लाउनु पर्ने पन्छाउनु पर्ने आधारहरू केही छ भने त्यसलाई सार्वजनिक गरिदिनु पर्ने हुन्छ। त्यस्तो नहुँदाखेरि अब यसबाट एउटा टिप्पणी के हुन्छ भने कि के यो नै अब हाम्रो स्थापित मान्यता हो त? यदि त्यसो हो भने त सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले डराउनु पर्ने बेला भयो कि सरकारले नरुचाउने किसिमको यदि निर्णय गरियो फैसला गरियो भने अब सिनियर भएर पनि प्रधान न्यायाधीश हुन नसकिने अवस्था आउने रहेछ भन्ने एउटा संशय पैदा गर्दछ। यद्यपि त्यस्तो नहोला।
3: संवैधानिक परिषदको सिफारिस पछि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई गर्नेछ। 15 सदस्यीय समितिमा सत्तारूढ रासोपाकै बहुमत भएकाले शर्मालाई संसदीय सुनवाई सहज हुने प्रश्न छ। समितिको सम्पूर्ण सदस्यीय संख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अन्य संवैधानिक पदाधिकारी जस्तै प्रस्तावित प्रधान न्यायाधीशको नाम अनुमोदन हुने व्यवस्था छ। संसदीय सुनवाईबाट अनुमोदित भएपछि शर्मा नेपालको 33 प्रधान न्यायाधीश बन्नेछन् र आगामी 6 वर्ष न्यायपालिकाको नेतृत्व गर्नेछन्। 56 वर्षीय शर्मा भने नियुक्तिपछि पूरा कार्यकाल 2089 प्रधान न्यायाधीश हुन पाउनेछन्। शर्माको जन्म 2027 साल असार 4 गते पर्साको बिरगंजमा भएको हो। शर्माले काठमाडौँ स्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि प्राप्त गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानून विषयमा विद्यावारिधि प्राप्त गरेका छन्। शर्मा 2052 अधिवक्ताका रूपमा दर्ता भई वकालतमा सक्रिय छन्। उनले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानूनी परामर्श पनि प्रदान गरेका छन्। 2070 जेठ 27 देखि 2072 मंगिर 26 बुटवल र पाटन स्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेको अनुभव उनीसँग छ। रेडियो कान्तिपुरका लागि तारा ढकाल।
4: यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा उपसभामुख रूबी कुमारी ठाकुरले हस्ताक्षर गरेको प्रति असन्तुष्टि जनाउनु भएको छ। सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा पार्टीबाटै गएकी उपसभामुखले समेत हस्ताक्षर गरेको प्रति उहाँले आपत्ति जनाउनु भएको हो। साम्पाङले चौथो वरियतामा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश सिफारिश गरेर सरकारले ठूलो गल्ती गरेको दावी गर्नुभएको छ।
3: सरकारले विभिन्न 8 विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ़ाएको छ। शिक्षा मन्त्रालयले सूचना जारी गर्दै उच्च शिक्षाको क्षेत्रमा अनुभव भएका योग्य व्यक्ति खुला प्रतिस्पर्धाको माध्यमबाट छनौट गरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो। उपकुलपति छनौट तथा सिफारिश गर्न गठित सिफारिश समितिले एकीकृत कार्यविधि तयार गरी दरखास्त आह्वानका लागि परिपत्र गरेपछि शिक्षा मन्त्रालयले सो पदका लागि नियुक्ति प्रक्रिया अघि बढ़ाएको छ।
4: केही दिन अघि सरकारको सिफारिशमा जारी भएको सार्वजनिक पदाधिकारीको पदपूर्ति सम्बन्धी अध्यादेशपछि रिक्त भएका उपकुलपति पदमा नयाँ नियुक्ति गर्न लागि हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति रिक्त छन्। जारी सूचना अनुसार सो पदका लागि योग्य व्यक्तिले 10 दिनभित्र दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। शिक्षा क्षेत्रमा सुधार गर्नका लागि एकैपटक विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गर्न लागि सरकारले जनाएको छ। त्यसबारे सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल भन्छन्,
9: नेपालको इतिहासमै पहिलो पटक हामीले नेपालका सम्पूर्ण विश्वविद्यालयको पदपूर्ति एकैपटक हामीले शुरू गरेका छौं। यो नेपालको शिक्षा क्षेत्र सुधार गर्ने एउटा महाअभियानको रूपमा पनि हामीले यसलाई लिन सक्छौं, किनभने सम्भवतः कहिले पनि नेपालको इतिहासमै यसरी ओपन कल भएर नेपालको सम्पूर्ण विश्वविद्यालयमा एकैपटक उपकुलपतिहरू पदपूर्ति गर्ने प्रक्रिया कहिले पनि भएको थिएन। यो एउटा इतिहासमा शैक्षिक क्षेत्रलाई सुधार गर्ने एउटा मौका हो।
4: विश्वविद्यालयको रिक्त रहेको उपकुलपतिका लागि आवश्यक पर्ने योग्यता समेत तयार पारी सूचना प्रकाशित गरिएको छ। 6 विश्वविद्यालयका लागि एकै प्रकारको प्रावधान राखिए पनि 2 भने फरक प्रावधान राखिएको छ। विश्वविद्यालयहरूले तयार पारेको कार्यविधि अनुसार उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा 10 वर्षको अनुभव हासिल गरेको तथा शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सिप र कौशल प्रदर्शन गरेको र 40 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। यस्तै उच्च नैतिक चरित्र भएको प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको तथा कुनै राजनैतिक दलको सदस्य नरहेको व्यक्ति उपकुलपतिका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ। यसैबीच लुम्बिनी बौद्ध विश्वविद्यालयको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शन सम्बन्धी विषयमा कम्तीमा विद्यावारिधिक उपाधि हासिल गरेको हुनुपर्ने र कृषि तथा वन विज्ञान विश्वविद्यालयको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि भेटेरिनरी वा वन विज्ञान विषयमा कम्तीमा विद्यावारिधिक उपाधि हासिल गरेको व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन सक्ने भनिएको छ। विश्वविद्यालयहरूले तयार पारेको एकीकृत कार्यविधि अनुसार एकजना उम्मेद्वारले बढ़ीमा 2 वटा विश्वविद्यालयको उपकुलपतिको पदमा आवेदन दिन सक्ने जनाइएको छ। यस्तै न्यूनतम योग्यता पूरा नगरेको वा गलत तथा झूठा कागजात पेश गरेको पाइएमा छनौट समितिले जुनसुकै समयमा त्यस्तो उम्मेद्वारको दरखास्त रद्द गर्न सक्ने कार्यविधिमा उल्लेख छ। उपकुलपति छनौट समितिले उम्मेद्वारबाट दरखास्त साथ पेश हुन आएका योग्यता अनुभव आफैले लेखी सोमा आईएसबीएन प्राप्त गरी प्रकाशित पुस्तक अनुसन्धानात्मक परियोजना तथा लेख कृति विश्वविद्यालय सम्बन्धी सोचपत्र तथा विश्वविद्यालयको रणनीतिक कार्ययोजना सहितको मूल्याङ्कन उम्मेद्वारले गरेको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको आधारमा सम्बन्धित अंक प्राप्त गर्ने 3 जना उम्मेद्वार छनौट गरी वर्णानुक्रमका आधारमा उपकुलपति नियुक्तिको लागि कुलपति समक्ष सिफारिश गर्ने कार्यविधिमा भनिएको छ। कुलपतिका लागि दरखास्त दिने व्यक्ति छनौट समितिका कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै निकायका नजिकका नातेदार भएको खण्डमा त्यस्तो सदस्य मूल्याङ्कन प्रक्रियामा सहभागी हुन नपाउने प्रबन्ध गरिएको छ। उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष हुने जनाउँदै योग्यता पुगेका प्राज्ञिक व्यक्तित्वहरूलाई सरकारले सार्वजनिक रूपमा सहभागी हुन अपील समेत गरेको छ। शिक्षा मन्त्री पोखरेलले भने,
9: हामी सम्पूर्ण नेपालका प्राज्ञिक अग्रज व्यक्तिहरूलाई आह्वान गर्न चाहन्छौं यो उपकुलपतिको पदपूर्तिको यस प्रक्रियामा सामेल हुनुहोला, यसमा निष्पक्षतामा विश्वास गरिदिनुहोला, नेपालको शैक्षिक क्षेत्र सुधार गर्ने यस मौकामा हामीलाई पनि साथ दिनुहोला र यहाँहरूको यस योगदानलाई इतिहासले पनि सधैँ याद गर्नेछ। नेपालको शैक्षिक क्षेत्र सुधार गर्ने यस महाअभियानमा सम्पूर्ण उपकुलपति पदका लागि योग्य उम्मेद्वारहरूलाई आवेदन पेश गर्नको लागि म हार्दिक निवेदन गर्दछु।
4: विज्ञ उपसमितिले उम्मेद्वारको शैक्षिक योग्यता अनुसन्धान अनुभव रणनीतिक दृष्टिपत्र कार्ययोजना र प्रस्तुतिकरणको अध्ययन गरी प्रारम्भिक मूल्याङ्कन गरी उच्च अंक प्राप्त गर्ने 10 जनाको नाम सर्टलिस्ट गरी सार्वजनिक गर्ने व्यवस्था छ। ती उम्मेद्वारबारे सार्वजनिक राय सुझाव संकलन गरिनेछ भने त्यसपछि प्रस्तुतिकरण तथा अन्तर्वार्ता सञ्चालन हुने भएको छ। विश्वविद्यालयहरूको नेतृत्व चयन प्रक्रियालाई व्यवस्थित पारदर्शी र योग्यता आधारित बनाउने उद्देश्यले कार्यविधि बनाइएको सरकारको दावी छ। राजनैतिक प्रभाव शक्ति केन्द्रित हस्तक्षेप र भागभण्डाको पुरानो प्रवृत्तिबाट माथि उठेर निष्पक्ष छनौट प्रक्रिया अपनाउन सके विश्वविद्यालयमा सुशासन र शैक्षिक गुणस्तर सुधारको अपेक्षा गरिएको छ। सरकारले बनाएको कार्यविधि अनुसार उपकुलपति चयन हुन्छ या हुँदैन भन्ने चासो समेत व्यक्त भएका छन्। रेडियो कान्तिपुरका लागि नवीन कोइराला। भारतीय विदेश सचिव विक्रम मिश्रीले गर्ने भनिएको नेपाल भ्रमण स्थगन भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे 11 हुने भनिएको 2 दिने भ्रमण हाललाई स्थगित भएको हो। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने गरी मिश्रीको भ्रमण हुन लागेको भनिए पनि अहिलेलाई सारिएको हो। मिश्रीको अन्य प्रतिबद्धताका कारण भ्रमण सारिएको नयाँ दिल्लीले नेपाललाई जानकारी गराएको छ। यद्यपि दिल्लीले भ्रमण सार्नुको वास्तविक कारण भने खुलाइसकेको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमण सर्नुको पछाडि मुख्य गरी 2 कारण देखिएका छन्। भ्रमणमा आउँदा भेट गर्न प्रधानमन्त्री बालेन्द्र शाह अनिच्छुक रहेको र लिपुलेखको विषयमा उत्पन्न विवादका कारण भारतीय विदेश सचिवको भ्रमण स्थगन भएको आकलन गरिएको छ।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाई खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
10: ध्यान दिनै पर्ने कुरा।
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
12: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
13: छुट लाई छुट दस होइन बीस होइन पुरै सय।

छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरु लाग्नुहुनेछ।

0: निर्माण नेपाली पेन्ट्स कम्पनी चक्रिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग।
1: अब बाँकी प्रसंग, नेपाल सरकारले लिपुलेक, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा आफ्नो अडान यथावत रहेको बताएको छ। सन् 1816 सुगौली सन्धि अनुसार ती क्षेत्रहरू नेपालकै रहेको विषयमा सरकार स्पष्ट र अडिग रहेको परराष्ट्र मन्त्रालयको भनाई छ। आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भन्नुभयो,
2: भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा हामीले 2083 वैशाख 20 गते हाम्रो धारणा सार्वजनिक गरेका छौं। 1816 सनको सुगौली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अधिक रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि हामीले उक्त नोटमा स्पष्ट पारेका छौं।
1: ती क्षेत्रमा सड़क निर्माण नगर्न भारत सरकारलाई आग्रह गरिएको स्मरण गराउँदै मन्त्रालयले संवाद मार्फत सीमाको विषय मिलाउन तयार रहेको बताएको छ। प्रवक्ता छेत्रीले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक संवाद मार्फत गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
2: नेपाल र भारत बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहिआएको छ।
1: लिपुलेख सहितका भूमिको सवालमा नेपालले पटक पटक भारत र चीनलाई कूटनीतिक नोट पठाउँदै आएको छ, तर चीन र भारत दुवैले नेपालको दावी र मागलाई व्यवस्था गर्दै आएका छन्।
3: सरकारले वैकल्पिक व्यवस्था बिना बसोबास गरिरहेको ठाउँबाट हटाउन खोजेको भन्दै सुर्खेतका सुकुम्बासी सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले सरकारको भूमि सम्बन्धी नीति र बस्तीबाट हटाउने अभियानको विरोध गरेका हुन्। वीरेन्द्रनगरमा भेला भएका सुकुम्बासीले आफूहरूलाई वैकल्पिक व्यवस्था बिना हटाउन खोजिएको आरोप लगाउँदै सरकार विरूद्ध नाराबाजी गरेका थिए। उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबरजस्ती हटाउन खोजिएको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्। यसैबीच धनुषाको छिरेश्वर नाथ नगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न उर्दी जारी गरेपछि उनीहरूले स्थानीय औराही पुलसँगै सड़कमा अवरोध गरेका छन्। सुकुम्बासीले सड़क अवरोध गर्दा जनकपुर ढल्केवर सड़क खण्डमा आज बिहान एक घण्टा यातायात सञ्चालनमा अवरोध भएको थियो।
1: प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराती श्रम संस्कृति पार्टीमा समाहित हुनुभएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरी श्रम संस्कृति पार्टीले किरातीलाई पार्टीमा भित्राएको हो। तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाहिरिएपछि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य रहेका किरातीले केही दिन अघि सो पार्टी समेत परित्याग गर्नुभएको हो। किराती श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बन्ने र उहाँको समूहलाई एक सचिव सहित 15 केन्द्रीय सदस्य दिइने समझदारी भएको बताइएको छ।
3: यस वर्षको मनसूनमा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आगामी मनसून अर्थात चार महिनाको ऋतुगत मौसम आकलन गर्दै देशभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रममा औसतभन्दा बढ़ी हुने बताएको हो। विभागका मौसमविद सुदर्शन हुमागाईले मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण भएको र सोही अनुसार विभागले औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको बताउनुभयो। उहाँका अनुसार आगामी मनसून बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुनेछ। नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने सरदर वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेक कोपालो।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सचिङ सुचिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9919375475।

0: अझ पनि बढ़ेको छ। सुन आज तोलामा 1,300 रूपियाँले बढ़ेको हो। भाव बढ़ेसँगै सुन प्रति तोला 2,79,900 रूपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि बढ़ेको छ। तोलामा 120 रूपियाँले बढ़ेर चाँदीको भाव आज 5,275 रूपियाँ पुगेको छ।
1: अब अन्तर्राष्ट्रिय प्रसंग, ड्रोन आक्रमणपछि रूसको दक्षिणी भेगमा रहेका 13 विमानस्थलको संचालन अस्थायी रूपमा स्थगित गरिएको छ। विमानको निगरानी गर्ने प्रशासनिक भवनमा क्षति भएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो। रूसको यातायात मन्त्रालयका अनुसार हवाई सेवा नियन्त्रण प्रक्रियामा गर्नुपर्ने तयारीका लागि बन्द गर्नु परेको हो। आक्रमणपछि मानवीय क्षति नभए पनि अन्य भौतिक पूर्वाधारमा भएको क्षतिबारे विवरण संकलनको काम भइरहेको समाचारमा उल्लेख छ। यसैबीच रूस र युक्रेनले एक अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। युक्रेनले रूसबाट 850 बढ़ी ड्रोन आक्रमण गरेको बताएको छ। उता रूसको रक्षा मन्त्रालयले भने 1,365 युद्धविराम उल्लंघनका घटना रेकर्ड गरिएको दावी गरेको छ।
0: अमेरिकाले इरानी सैन्य सुविधालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। इरानले नौसेनाको जहाजमा आक्रमण गरेपछि प्रतिक्रिया स्वरूप सो हमला गरिएको अमेरिकाले दावी गरेको छ। यता इरानले हर्मुज जलमार्गमा गोली हानाहान भएको पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार हर्मुज जलमार्गमा विस्फोटको खबर आएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले अमेरिकी जहाजहरू सो क्षेत्रबाट गुज्रिरहेका बेला इरानले आक्रमण गरेको र सो आक्रमण रोक्नका साथै आत्मरक्षाका लागि प्रत्याक्रमण गरेको जनाएको छ। आक्रमणका दौरान इरानी सेनाले मिसाइल, ड्रोन र साना डुंगा समेत प्रक्षेपण गरेको कमाण्डले जनाएको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजमा ठूलो क्षति भएको र अमेरिकी प्रस्तावित सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ।
1: नेपालको एक क्रिकेट टोलीले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ। अभ्यास सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो। क्रिकेट विश्वकप लीग टूका लागि नेपाल भ्रमणमा आएको अमेरिकालाई नेपाली टोलीले आज 3 विकेटले पराजित गरेको हो। काठमाडौँको मूलपानी मैदानमा अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपालले निर्धारित ओभर सकिनुभन्दा 5 बल अघि नै 7 विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा मयन यादवले सर्वाधिक 72 रनको अर्धशतकीय इनिङ्स खेले। सन्दीप जोराले 36, कुशल मल्लले 33 तथा अनिल शाहले 27 र पवन सराफले 24 रन बनाए। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। हवस् गान्धीको डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र तारा विदा हुन्छौ। नमस्कार।

0: some more. Two, account open, activate only karobar. Sajile sanga. Busy life easy, but now they hurry deep. Global Smart Plus, life ko tesma banking.
1: Google Ili Bank, Google Kalaki Bank.
2: छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ. थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्. सरसरू लाग्नु हुनेछ.
3: टिभीएससँग निरन्तर यात्रा.
4: अब नयाँ वर्षको नयाँ सुरुवात गर्नुहोस् टिभीएससँग.
3: 5 वर्षसम्म पेट्रोल सित्तैमा,
4: हरेक दिन 5 लाख क्यास खातैमा,
3: इएमआई सुरु रु 2,967 टिभीएससँग निरन्तर यात्रा.
4: बाइक होस् या स्कुटर, टिभीएस नै चोइस.
3: सजिलो भरपर्दो नेपालको भोइस.
5: यो नयाँ वर्षको अवसरमा टिभीएस बाइक र स्कुटरको खरिदमा पाउनुहोस् 5 वर्षसम्मको फ्री पेट्रोल, हरेक दिन 5 लाखसम्मको नगद उपहार र मात्र रु 2,967 सुलभ इएमआई साथै लाइफ टाइम वारेन्टी हरेक बाइक स्कुटरको खरिदमा. आजै तपाईँको आफ्नो नजिकैको शोरूममा जानुहोस् र नयाँ यात्राको शुरूआत गर्नुहोस्.
6: मात्र टिभीएस होइन, सम्बन्ध हो.

0: हजुर गुड लाइफ एमली बम्ब जब मुखमा पड्किन्छ मान्छे पल्किन्छ गुड लाइफ एमली बम्ब अब स्पाइसी फ्लेभरमा पनि हे गुड लाइफ एमली बम्ब मुखमा पड्किन्छ मान्छे पल्किन्छ
1: टाइम चेक
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
3: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनोकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: किरात राय समुदायको महान चाड साकेला उभौली एलेदुङ 5,000 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय ययुक्खा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई, किरात राय यायोखा, दिङला, भोजपुर।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: यही 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु खुलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नसल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु खुलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99 6 49 95 507 र 99 08 87 578।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन के

0: नभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
2: कालापानी लिपुलेक विवाद समाधानका लागि कूटनीतिक पहल गरिने, प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया शुरू,
3: सुनाई अवधिलाई कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
2: दक्षिण पूर्वी एशियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै, यस वर्ष मनसूनमा कम पानी पर्ने, गर्मी भने बढ़ने सम्भावना,
4: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
2: र स्कटल्याण्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ।
6: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
4: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा चाहिँ सरदर वर्षा हुने सम्भावना चाहिँ हामीले चाहिँ अनुमान गरेका छौँ। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ, र जति गाढा रङ भयो त्यसले चाहिँ सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भाग सर्वदर भन्दा कम वर्षा आकलन गरेका हौ। शास्त्रले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
6: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले CIN बताउनुभयो।
7: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायतको सिलुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो छ, बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
6: अहिले पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश तय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालास सुनवाईलाई सुनाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
8: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
6: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशिष्ट द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिसानाले सीआईएनलाई बताउनुभयो।
1: हाम्रो अब आरटीआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको लगाएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो। त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
6: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रश्न पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
9: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक, सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्सेटको हिसाबमा, हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
6: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदयुक्त मुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
3: कार्यविधि अगाडि बढेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमै ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौँ। असाध्यै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने, एउटा हामीले सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यौँ, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिने भन्ने कुरा हो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौँ भन्दा, यो सुनवाई भएर गइसकेपछि पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
6: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 खेल खेल्ने भएको छ।
10: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
11: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
10: डडेलधुराको बिउ आलुको माग बढ्दो, रिपोर्ट सँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलालीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोड़िएको लिपुलेक, लिम्पिया, धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
16: 1816 सनको सुगली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अधिक रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
2: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
17: डडेलधुराको गन्याबधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
18: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेका 2042 सालतिर भन्ने छ। पहिला हामी चाहिँ आलुमा थियौँ, अहिले हामीले करिब करिब हामीले 10 क्विन्टल जति आलु लाछौँ। योभन्दा पहिला बिक्री गर्यौँ। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू चाहिँ न बिक्री नभएको चाहिँ छैन।
17: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मद्दत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
11: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खे दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्नै 9 जिल्लामै पठाएको छु।
17: डडेलधुराको सदरमुकाम आसपासका तडीबाट, भेटा, भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत:
19: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको एउटा आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ होइन। क्षेत्र विस्तार भनेको होइन आलुलाई किसानलाई बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खानाहरू उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ ट्याग सहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ ट्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
17: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्यटन अघि बढ़न सकेन।
20: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
2: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन बर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरोकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
3: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
4: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो डाँडाहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौ र तल चाहिँ खोला छ।
3: बाँकेको राप्ती सुनारी 9 बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
4: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बारमा चाहिँ पानी रै राख्छ।
3: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
5: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर 8 चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रलाई हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति ऊ गरेको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ दियौँ। ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आँखाहरू जान नपाएको के भएन भन्ने खालको सोच पनि आउँथ्यो क्या हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेछौँ।
3: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
6: हजुरबा हजुरआमाहरूले कसरी घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो त अब हामीले यहाँ हेर्न पाउँछौँ।
3: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाप्टा पाकेका अध्यक्ष दिल्ली राज
7: जुन पर्यटक आए पनि गाडी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाडी चाहिँ होमस्टेहरूले चाहिँ सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाडीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
3: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाडी छन्। एउटा गाडीमा 9 देखि 12 जनासम्मको सिट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाडी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
7: एउटा त अहिले त भयो, अब अझ 1-2 चाहिँ थपौँ भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले चाहिँ यो थालनी गरेका छौँ।
3: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसायी हरिप्रसाद शर्मा,
8: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौँ भने, बोकेर जान सक्यौँ भने हामीसँगै रोजगारका अवसरहरू छन्।
3: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरू मध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100 मुताबक विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढ़ी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल:
9: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सृजना गर्ने, उनीहरूलाई आयार्जनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तरको कास्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामी लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
3: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँकी।
1: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिँदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
10: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
11: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
10: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नु भएको छ।
11: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
10: नानीहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदानी भन्ने कुरा त्यो ठूलो आमदानी, धेरै आमदानी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
11: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
10: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ, होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन सानो लगानीमा धेरैजनालाई सानो तिनो रोजगार दिनुभएको छ त्यहाँ। चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन कम्तीमा नि त्यही सामुदायिक भन्दा 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
11: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
10: उदाहरण छन् उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगारी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
11: के छ त्यस्तो उदाहरण बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
10: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
1: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
12: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 MHz।
13: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सम्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914। सिटी सेन्टर, खादबारी नगरपालिका 1, भानुचोक, सङ्खुवा सभा।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय सङ्खुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म सङ्खुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय सङ्खुवा सभा।
11: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेती आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 सङ्खुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी सङ्खुवा सभा।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084। खुशीको खबर खुशीको खबर खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429980 जनक पौडेली 98525354 र 029562048।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाणपत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
2: MCSA कम्प्युटर सेन्टर खादबारी एक चङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: This is Radio Sankhuasabha 95.5 MHz.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश,
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिमहरू जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एक अर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब
4: थप यसमा केही अब यसका घटहराहरू भत्काउने, सुकुमारी जुन किसिमको अव्यवस्थित बसोबासको घटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट, त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, न त जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइएको छ, हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु, कार्य प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ? यसमा
4: के बोलिएको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्नमित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेशी राखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौं।
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाण्डुका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधास्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरू मध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौ।
5: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि, किनभने त्यो
6: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
5: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएम अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदी बहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
6: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
2: कहाँनेरि पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनेरि बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
6: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
2: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा चाहिँ यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन उहाँहरूलाई दास बासको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एंगलबाट हेर्यौं र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सल्युसन दिने।
6: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
2: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
3: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: Unlit presence. Details of all our services are at bbcworldservice.com.
8: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
9: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: म सानै उमेरमा बेची बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी तपाईँको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।